0: भएको छ तर निर्णायक क्षमतामा कमी आउनेछ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। दुविधा बढ्नाले सही निर्णय लिन निकै कठिन हुने ग्रहगोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि समय शुभ रहनेछ। तपाईँको व्यक्तित्व प्रति आकर्षण बन्नेछ। अध्ययन अध्यापन र लेखन कार्यमा उच्च सफलता प्राप्त हुनेछ। व्यावसायिक यात्राको सम्भावना रहेको छ। तपाईँलाई ठूला बड़ाले सहयोग गर्नेछन्। जग्गा जमीनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ। समय शुभ छ, भरपूर उपयोग गर्नुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। निर्णायक क्षमतामा कमी आउनेछ। व्यवसायिक काममा खर्च बढ़नेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि कामको दायित्व बढ़ेर जानेछ। समयमा काम पूरा नहुनाले अवसर गुमाउनु पर्नेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुने छैन। घरमा सामान हराउने अथवा चोरी हुने सम्भावना छ। नियमित खर्च समेत बढ़ने ग्रह गोचर रहेको छ। शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ। सवारी साधन चलाउँदा अथवा बाटो काट्दा होस राख्नुपर्छ। टाढाको यात्रा फलदायी हुने छैन। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि समय शुभ छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ। विगतका समस्या समाधान हुन सक्नेछ। दाम नाम र प्रतिष्ठा कमाउने बेला पनि रहेको छ। आर्थिक लाभ हुने, नयाँ कामको थालनी हुनेछ। नयाँ नयाँ ठाउँको भ्रमण हुने योग देखिन्छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ। आज प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। माया प्रेमको डोरो अझै कसिलो हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि समय शुभ छैन। सोचेको समयमा काम सम्पादन गर्न नसकिने र अवसर फुत्किने सम्भावना देखिन्छ। आफ्नै व्यक्तित्वबाट आलोचनाको शिकार भइनेछ। निर्णय गलत ठाउँमा गर्नाले फाइदा अरूलाई हुन सक्छ। प्रतिस्पर्धीको चलखेल बढ़नाले चुनौती बढ़ेर जानेछ। हातमा आएको प्रतिफल पनि गुम्न सक्नेछ। सचेत हुनुहोला। आज दिनमा 2 बजेपछि नयाँ ज्ञान प्राप्त हुने योग पनि रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। स्वास्थ्य पनि सबल रहनेछ। अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरूलाई उछिन्दै अघि बढ़न सकिनेछ। आत्मीय मित्र तथा आफन्तको साथ पाइने हुँदा काम गर्न जोश जागर बन्नेछ। धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ। सानो प्रयत्नले काम सफल हुँदा मन खुशी हुनेछ। व्यवसायमा लगानी बढ़ाएर भने जस्तै नाफा कमाउन सक्नुहुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि समय मध्यम छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। यात्राका लागि समय राम्रो देखिन्छ। काममा उत्साह थपिनेछ। रचनात्मक काम शुरू गर्ने मौका रहेको छ। प्रेम तथा पारिवारिक सम्बन्धमा सुधार हुनेछ। फाइदाका लागि कड़ा प्रतिस्पर्धा गर्नुपर्ने दिन रहेको छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आज टाढाको यात्रा पनि नगर्दा राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि समय राम्रो रहने छैन। विगतका स्वास्थ्य समस्या बल्झिन सक्छ। उठ्न बाँकी धन उठ्न निकै कठिन हुनेछ। उपचारमा खर्च बढ्ने योग छ। नराम्रो कामतिर मन जाने देखिन्छ। मान सम्मानमा आघात पर्ने देखिन्छ। सारातिना कामको झमेला आउन सक्छ। सन्तानको शैक्षिक नतिजाले मात्र तपाईँको मन प्रसन्न हुनेछ। घरमा धार्मिक कार्यक्रम गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आज दिन तथा समय खराब छ। यात्रा लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ। परिवारका सदस्य नयाँ खालको रोगले पीड़ित हुनुपर्नेछ। कुनै दलालले पैसा ठगिदिने सम्भावना पनि रहेको छ। छातीमा खराबी रोग बाधाको सम्भावना छ। समय खराब रहेकाले सबै कार्यमा सतर्क भएर अघि बढ़नुपर्ने आवश्यकता देखिन्छ। टाढाको यात्रा गर्दै हुनुहुन्छ भने माता पिताको आशीर्वाद लिएर तथा पितृको स्मरण गरेर अघि बढ़दा राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। स्वास्थ्य राम्रो रहनेछ। आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ। जग्गा जमीन किन्नका लागि आजको दिन उपयुक्त रहेको छ। उच्च पदस्थ व्यक्तित्व तथा घनिष्ठ मित्रसँग भेट हुनेछ। पेसागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढ़ेर जानेछ। जताबाट पनि हर्ष र खुशीका खबर प्राप्त हुनेछन्। समय शुभ रहेकाले सही उपयोग गर्नुहोला। आज टाढाको धार्मिक यात्रा निकै रमाइलो हुनेछ। राशिफलबारे जानकारी सँगै बोलागौं। आजको साइज विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अप्नाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ दिवेला
1: बिहानमा 5:14 देखि 6:55 सम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 6:55 देखि 8:37 सम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:37 देखि 10:18 सम्म रोग बेला रहनेछ। बिहानमा 10:18 देखि 12 बजेसम्म उद्योग बेला रहनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:41 सम्म चर बेला रहनेछ। दिनमा 1:41 देखि 3:23 सम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:23 देखि 5:04 सम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ भने दिनमा 5:04 देखि साँझमा 6:46 सम्मको समय फेरि काल बेला रहनेछ। शुभ लाभादी बेलाको रात्री तर्फ लागौ। साँझमा 6:46 देखि 8:04 सम्म शुभ बेला रहनेछ। साँझमा 8:04 देखि 9:23 सम्म रोग बेला रहनेछ। राति 9:23 देखि 10:41 सम्म अमृत बेला रहनेछ। राति 10:41 देखि 12 बजेसम्म चर बेला रहनेछ। राति 12 बजेदेखि 1:18 सम्म लाभ बेला रहनेछ। राति 1:18 देखि 2:26 सम्म राति 1:18 देखि 2:36 सम्म अमृत बेला रहनेछ। राति 2:36 देखि 3:55 सम्म काल बेला रहनेछ भने राति 3:55 देखि भोलि बिहानमा 5:13 सम्मको समय फेरि शुभ बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसरी जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 9:00 बजेदेखि 10:30 सम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464843853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
17: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। रात्रिकालीन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग। लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना। पूर्वी कास्कीका सेवाग्राहीलाई संस्था। विश्वकर्मा वैदिक गुरूकुल स्थापनाका लागि सुझाव संकलन। पशुपति पदयात्राको टोली हाल पोखरामा। 100 रूपियाँ भन्दा बढ़ीको सामानको भन्सा लिने व्यवस्थामा सर्वोच्चको रोक। अनुदानमा उपलब्ध गराइएको मोल कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो। एकै वर्षमा 88 अर्ब थपियो। ट्रम्पको चीन बर्मनमा कुनै पनि भएनन् व्यापार सम्झौता। र अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा। अब सुनौ पूरा समाचार। होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संस्थाले रात्रिकालीन व्यवसायसँग सम्बन्धित 42 बुधे आचार संहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यान आकर्षण गराएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको 42 बुधे आचार संहिता पालना गर्दा लेक साइड, डेम साइड लगायतका पोखराको केही भागहरूलाई 24 घण्टा वा रातभरि व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो। उक्त सहमति अक्षरश कार्यान्वयन नहुँदा होहल्ला, ध्वनि प्रदूषण र विकृति बढ़दा शान्ति सुरक्षामा नै असर परेकाले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई शुक्रबार ध्यान आकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुविदेले जानकारी दिनुभयो। राति 2 बजे उता रात्रिकालीन व्यवसायलाई सञ्चालनमा रोक लगाउन समेत अनुरोध गरिएको अध्यक्ष सुविदेले जानकारी दिनुभयो। उल्लेखित विकृति विरूद्ध अनुगमनलाई तीव्र पार्न माग गर्दै पत्रमा पोखराका झण्डै 2 दर्जन पर्यटकीय संघ संस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ। ध्यान आकर्षण पत्रमा भनिएको छ, सुन्दर पर्यटकीय नगरी पोखरालाई मिति 2080 चैत 4 गते पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयको अवसर पारेर 24 घण्टा खुल्ला रहनेछ भन्ने सन्देश दिने र पोखरालाई पर्यटनमय बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका प्रमुख जिल्ला एवं जिल्ला प्रशासन कार्यालयको मातहतमा बैठक बसी लेक साइड, डेम साइड लगायत पोखराको केही भागहरूमा

पर्यटक तथा स्थानीय वासीहरूलाई त्रसित तथा आतंकित पार्नेर भय सिर्जना गर्ने अवस्था रहेको हुँदा यस क्षेत्रको वातावरण र शान्ति सुरक्षामा नै संकट पर्न गएको, लागू औषध प्रयोग गर्नको संख्या पनि प्रतिदिन बढ़दै गएको, दिनहुँ जस्तो झैझगड़ा हुने गरेको, पर्याप्त मात्रामा सीसीटीभी क्यामेराद्वारा नभएको र भएको क्यामेराको उचित मर्मत सम्भार नभएको तथा पर्याप्त मात्रामा सुरक्षा साधनको अभावमा समयमै दोषी पक्रन समस्या भएको हुँदा पर्यटकीय राजधानी पोखराप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू निर्मूल पार्न राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिनु हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू नागरिक समाज तथा सरकारवालाहरू विनम्र अनुरोध गर्दछौ। पत्रमा थप भनिएको छ, रातको समयमा मोटरसाइकलमा सवार गर्ने व्यक्तिहरूले बन्दुकको आवाज जस्तै गरी ध्वनि निकाल्दै ध्वनि प्रदर्शन गर्ने, शान्त रूपले आराम गर्दै र बास बसिरहेका पर्यटक र समाजलाई समेत अशान्त बनाउने, पोखरा आगमन हुने पर्यटकहरूलाई विभिन्न चोकहरू छोरेपाटन, बिरौटा चोक, सिर्जना चोक, 0 किलोमिटर, जरेवर, हलान चोक, राष्ट्र ब्याङ्क चोक र मुख्य सड़कहरूमा होटलमा कर्मचारी तथा सञ्चालकहरूलाई बाइक तथा स्कूटर जस्ता सवारी साधनहरूबाट दुर्घटना हुने गरी पीछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने, बल जफ्ती गरी त्रसित गराउने गरेको हुँदा पोखरा आगमन हुने पर्यटकहरूलाई सुरक्षित र स्वेच्छाले पूर्व निर्धारित तय भएको होटल प्रतिष्ठानहरूमा जाने वातावरण नभएको हुँदा उक्त कार्यलाई निर्सुसाइट गरी त्यस कार्यमा संलग्न होटल सञ्चालक तथा कर्मचारीहरूलाई समेत कार्यवाही गरी पाउ भनी हार्दिक अनुरोध गर्दछौ। पत्रमा होटल संघ पोखरा नेपाल लगायत पोखरा 6 का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा परिसन परिषद अन्तर्गतका संघ संस्था होटल संघ नेपाल गण्डकी र अन्य पर्यटकीय संघ संस्थाहरूको तर्फबाट हस्ताक्षर गरिएको छ। पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ। लेखनाथको पावर हाउसमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुन्दराज पाण्डेले उद्घाटन गर्नुभयो। उद्घाटनपछि अनियमित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लेखनाथमा कार्यालय रहन्छ कि रहँदैन भन्ने आशंका अन्त्य भएको बताउनुभयो। उहाँले यहाँ स्थापना भएको सरकारी कार्यालय अब अन्यत्र नसरिने पनि स्पष्ट पार्नुभयो। जनतालाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउँदै उहाँले कार्यालय स्थापनासँगै नागरिकले भोग्नु परेको असुविधा पनि अन्त्य भएको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रका सम्पूर्ण सेवा अब क्रमिक रूपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँले ट्राफिक कार्यालयको व्यवस्थापन समेत सोही क्षेत्रमा गर्ने संकेत पनि गर्नुभयो। सेवा विस्तारका लागि जनप्रतिनिधिले दिएको दबावलाई स्वाभाविक रहेको भन्दै उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो। पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफूले मुख्यमन्त्री बन्दा गरेको पहिलो निर्णय सरकारले रूप लिएको भन्दै खुशी व्यक्त गर्नुभयो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस क्षेत्रमा कार्यालय स्थापना भएपछि पूर्वी कास्कीका पूर्व सेवाग्राहीलाई सहजता पुग्ने बताउनुभयो। मेयर आचार्यले नयाँ कार्यालय सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका नागरिकहरूलाई सहज सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका रूपमा प्रयोग गरिएको भवनलाई हाल कार्यालयको रूपमा विकास गरिएको बताउँदै उहाँले वडा नम्बर 26 देखि 32 सम्मका वडाध्यक्षहरूसँग निरन्तर छलफलपछि सम्भव भएको जानकारी दिनुभयो। त्यहाँको नवदुर्ग आधारभूत विद्यालयलाई जनप्रकाश र त्रिभुवन शान्ति महाविद्यालयमा समायोजन गरी उक्त भवन भएको खाली जग्गामा कार्यालय स्थापना गरिएको हो। शिल्पी समुदायका बालबालिकालाई सनातन संस्कृति अध्ययनका लागि आवासीय गुरूकुल स्थापना गर्नका लागि पोखरामा सुझाव संकलन गरिएको छ। प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका केन्द्रीय सदस्य एवं शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराइलीले सनातन धर्म रक्षार्थ विश्वकर्मा पण्डितहरूबाट कर्मकाण्डीय कार्य गर्दै आएको बताउँदै शिल्पी पण्डित गुरूहरूको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। विश्वकर्मा समाज नेपालका संस्थापक समेत रहेका उहाँले धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका बालबालिकालाई सनातन संस्कृति अध्ययनका लागि आवश्यक गुरूकुल स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो। विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य धर्मगुरू नरबहादुर सेन्चुरी गोदास बाबाले गुरूकुलमा दलित विद्यार्थीहरू पनि जातीय विभेद रहित तवरले पढ्नको लागि विश्वकर्मा वैदिक प्रतिष्ठान एवं गुरूकुल स्थापना हुनुपर्ने बताउनुभयो। युवा ज्योतिष पण्डित गुरू चन्द्रकान्त पौडेलले जातीय विभेद अन्त्य गर्न र धार्मिक अनुष्ठानमा दलित सहभागिता हुन जनजाति परिवारबाट संस्कृत पढ्न पाउनुपर्ने र त्यसको लागि आफै लड्नुपर्ने बताउनुभयो। पौडेलले मुक्तिनाथ संस्कृत गुरूकुलमा दलित विद्यार्थीहरूले पनि पढ्न पाउनुपर्छ भनी समर्थन गर्दा दलितहरूको नै समर्थन नपाएको गुनासो गर्दै दलित मुक्तिको बाटो भन्दा पनि समानताको अभियानलाई आफै सशक्त भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा स्वागत विश्वकर्मा महिला समितिका अध्यक्ष कौशिला बराइली र सञ्चालन अशोक घिमिरेले गर्नुभएको थियो।
वृहत पशुपथ पदयात्रा।

0: सम्पन्न भएको सन्देश लिएर उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ। महेश सन्यास आश्रम देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीको नेतृत्वमा भएको उक्त पदयात्रा 17 चैतदेखि शुरू भई 27 वैशाखमा समापन भएको थियो। 42 दिनको उक्त पदयात्रामा 10 जिल्लाका 64 सिद्ध लिंग दर्शन भएको जनाइएको छ। पदयात्रामा 17 वर्ष उमेरकादेखि 87 वर्षका वृद्ध पनि सहभागी थिए, जसमा सहभागी संख्या 78 पुगेको थियो। विश्वभरका हिन्दूहरूका लागि प्रमुख आराध्य देवका रूपमा पशुपतिनाथको प्रचार प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने लगायत उद्देश्य राखी आयोजना गरिएको उक्त पदयात्रामा नेपाल भारत र बर्माका सिद्ध पीठका साधु सन्तको समेत उपस्थिति रहेको थियो। पदयात्रा सम्पन्न गरी आएको उक्त टोलीले पोखरामा शुक्रबार प्रसाद वितरण गरेको छ। पोखरा सात मासपारमा रहेको पुष्करेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनलाई आशीर्वचन प्रदान गर्दै स्वामी रमणानन्द गिरीले 64 सिद्ध लिंग दर्शन कार्यक्रमले ती सिद्ध स्थलहरूको प्रचार प्रसार तथा राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको उल्लेख गर्नुभयो। केदारेश्वर महादेव मणि सेवा आश्रमका पीठाधीश श्रीगण चैतन्यले आफू यात्रामा सहभागी हुन नपाए पनि उक्त अनुष्ठानको पुण्यलाभ सबैलाई मिल्ने बताउनुभयो। महेश सन्यास गुरूकुलका प्राचार्य फणीन्द्र प्रसाद पौडेलले स्वागत तथा पुष्करेश्वर महादेव मन्दिरका कार्यवाहक अध्यक्ष शरणनारायण बरालले धन्यवाद ज्ञापन दिनुभएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय एक पोखराले चालू आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग होटेल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै सातवटा उद्योग तथा व्यवसाय विरूद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिए उद्योग सञ्चालन, लेभल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। खाद्य तथा दाना नमूना परीक्षणतर्फ हालसम्म 1654 नमूनाको परीक्षण गर्दा 70 नमूना प्रतिकूल भेटिएका छन्। यो संख्या कुल परीक्षणको 3.97% रहेको विवरणमा उल्लेख छ। खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थका नमूनामा सबैभन्दा धेरै समस्या भेटिएको छ। तनुमा 5 पुन्दा दर्ता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिजन श्रेष्ठ कार्यालयले खाद्य पदार्थको गुणस्तर परीक्षण गरी खाद्य स्वच्छता सुनिश्चितताका लागि टेवा पुर्याउँदै आएको बताउनुभयो। उहाँले कार्यालयले गण्डकी प्रदेशका 11 जिल्लाका उद्योगहरूले अवलम्बन गर्ने प्रविधिको नियमन र खाद्य उद्योगलाई अनुमति पत्र प्रदान र नवीकरणको काम गरेको शुक्रबार आयोजित समीक्षा गोष्ठीमा जानकारी दिनुभयो। कार्यालय प्रमुख श्रेष्ठले कार्यालयको तेस्रो त्रैमासिक अवधिको भारतीय प्रगति 83.40% र सो अवधिको वित्तीय प्रगति 67.43% रहेको जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय तनहुँको तेस्रो त्रैमासिक अवधिको भारतीय प्रगति 84.73% र वित्तीय प्रगति 73.88% पुगेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय बागलुङको तेस्रो त्रैमासिक अवधिको भारतीय प्रगति 88% र वित्तीय प्रगति 65% रहेको छ। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले कार्यालयको सेवा प्रवाहको अवस्था विगतमा भन्दा अहिले व्यवस्थित भए पनि प्राप्त नभएको बताउनुभयो। उहाँले कार्यालयको बजार अनुगमन र सचेतनामूलक कार्यक्रमको खाद्य स्वच्छतालयको सवालमा उपभोक्तामा जागरण आएको दावी गर्नुभयो। उहाँले कार्यालयको कार्य प्रगतिको अवस्था असन्तोषजनक भएको उल्लेख गर्नुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग योजना तथा अनुगमन शाखाका प्रमुख प्रतिमा श्रेष्ठले खाद्य स्वच्छताको सवालमा प्रदेश तथा स्थानीय तह उत्तिकै जिम्मेवार बन्न पर्ने बताउनुभयो। उहाँले खाद्य स्वच्छता सुनिश्चितताको लागि छुट्टै निकाय बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय दमौली तनहुँका कार्यालय प्रमुख ज्योति आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय बागलुङका प्रमुख सुमन लामिछाने, कार्यालय खाद्य प्रविधि सहायक अशोक गौतमले खाद्य स्वच्छता सम्बन्धी आएका उचित तथा गुनासोलाई तत्काल सम्बोधन गर्ने बताउनुभयो। कार्यालयका कर्मचारी सबै पसलमा पुगेर अनुगमन तथा कार्यवाही गर्ने मात्र होइन सिकाउने पनि हो। उहाँले भन्नुभयो, खाद्य उद्योगको खाद्य स्वच्छता तथा गुणस्तर नियमन कार्यक्रम गर्नेदेखि खाद्य उद्योग स्थापनादेखिलाई खाद्य अनुज्ञापत्र जारी गर्ने र सालबशाली नवीकरण गर्ने हाम्रो कार्य हो। उहाँले दिनहुँ जसो स्थलगत रूपमा अनुगमन गरी कार्यवाही गर्ने अधिकार कार्यालयलाई नभएको जानकारी दिनुभयो। उहाँले स्थानीय तहको सरकारको उद्योग बाहेकका खाद्य व्यवसायको दर्ता नवीकरण र अनुगमनको काम बने बताउनुभयो। उहाँले बजार अनुगमनको लागि स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले डिभिजन कार्यालयलाई 3 कार्तिक 2018 समग्र गण्डकी प्रदेशका 11 जिल्ला कार्यक्षेत्र रहने गरी प्रयोगशाला सहित स्तरोन्नति गरिएको बताउनुभयो। खाद्य पदार्थको गुणस्तर परीक्षणको लागि प्रयोगशाला सेवा प्रदान गरेको जानकारी दिँदै उहाँले आफ्नै भवन नहुँदा भाडाको भवनमा प्रयोगशाला सञ्चालनमा कठिनाई भएको जानकारी दिनुभयो। पोखरा विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक डाक्टर विष्णुराज तिवारीले पाउनु भएको छ। तिवारी विश्वविद्यालयका वरिष्ठ प्राध्यापक हुनुहुन्छ। पोबीबी ऐनमा वरिष्ठ प्राध्यापकलाई नै निमित्त दिने व्यवस्था नभए अनुसार तिवारीले निमित्त उपकुलपतिको जिम्मेवारी पाउनु भएको हो। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले तिवारीलाई निमित्तको जिम्मेवारी सुम्पिनु भएको हो। विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सको प्राध्यापक डाक्टर तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय भएको जनाएको छ। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बुधबार उहाँलाई जिम्मेवारी दिनुभएको हो। प्राध्यापक डाक्टर तिवारीले बिहिबार पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले हालै सबैजसो राजनीतिक लगायत नियुक्ति पाएकाहरूलाई अध्यादेश मार्फत पदमुक्ति गर्दा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सको डिनबाट तिवारी पनि जिम्मेवारी मुक्त भएका थिए। पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार 2083 सम्मान गरिने भएको छ। नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागेको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयुक्तमा सदस्यहरू भरत पोइराला, रूपनारायण ढकाल, माधव बराल र भूपाल गुरूङ सदस्य रहेको छनौट समितिको सिफारिशलाई महासंघको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो। पत्रकार शर्मालाई जेठ 9 नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नगद 25,000 रूपियाँ र सम्मान पत्रबाट सम्मान गरिने अध्यक्ष बरालले जानकारी दिनुभयो। पर्वतको कुष्पा नगरपालिका 13 खौला लाकुरी पर्वतमा विक्रमसम्वत 2032 जन्मिएका लालप्रसाद शर्माले 2054 पत्रकारिता शुरू गरेका हुन्। शुरूआती दिनमा नारी सन्देश पत्रिकामा लेख रचना प्रकाशित गरी पत्रकारितामा लागेका शर्माले आदर्श समाज, नेपाल समाचार पत्र, पोखरा हटलाइन पत्रिकामा काम गरिरहेका छन्। उनले पर्वतबाट प्रकाशित हुने निष्पक्ष अभिमत पत्रिकामा सह सम्पादक भएर काम गरेका थिए। शर्माले 2057 जेठदेखि 2080 माघसम्म कान्तिपुर पत्रिकामा काम गरे। त्यहाँ उनले 2076 2080 गण्डकी प्रदेश ब्यूरो संयोजकको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालेका थिए। उनी अहिले ढोरपाटन दैनिकमा सह सम्पादकको रूपमा कार्यरत छन्। शर्मा संसदीय पत्रकार मञ्च गण्डकीको संस्थापक अध्यक्ष हुन्। व्यावसायिक पत्रकारिताका अलावा उनी आफ्नो जन्मथलो पर्वत र हालको कर्मथलो पोखराका विभिन्न सामाजिक संघ संस्थाहरूमा पनि उत्तिकै सक्रिय छन्। यसअघि उनले प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, क्यान्टेन रुद्रमान गुरूङ स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार, खानेपानी तथा सरसफाई पुरस्कार, पोखरा उद्योग वाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार, बाबा आनन्द संचार पुरस्कार, सदाचार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन्। यसबाहेक उनले लायन्स स्वास्थ्य दर्पण हेल्थ अवार्ड, एसोसिएस चिल्ड्रेन्स भिलेज इन्टरनेशनलले आफ्नो 70 वार्षिक उत्सवमा सम्मान सहित विभिन्न संघ संस्थाहरूबाट समेत पुरस्कृत भइसकेका छन्। गण्डकी प्रदेशमा मातृ शिशु स्वास्थ्यको अवस्थामा उल्लेख्य सुधार देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 नतिजा अनुसार अन्य प्रदेशको तुलनामा गण्डकीले उत्कृष्ट उपलब्धि हासिल गरेको हो। शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रदेश स्तरीय नतिजाले गण्डकीमा नवजात शिशु र 5 वर्ष मुनिका बालबालिकाको मृत्युदर देशमै सबैभन्दा कम रहेको देखाएको हो। सर्वेक्षण अनुसार गण्डकी प्रदेशमा 5 वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति 1,000 जीवित जन्ममा 20 मात्र छ। राष्ट्रिय स्तरमा यो 30 रहेको छ। त्यसै गरी नवजात शिशु मृत्युदर जन्मिएको 1 महिना नपुग्दै हुने मृत्यु पनि गण्डकीमा सबैभन्दा कम अर्थात 1,014 मात्र छ। नेपालभरको औसत हेर्दा प्रति 1,000 जीवितमा जन्ममा 70 नवजात शिशुको मृत्यु हुने गरेको छ। यस्तै 1 वर्ष उमेर नपुग्दै ज्यान गुमाउने शिशुको संख्या राष्ट्रिय स्तरमा प्रति 1,000 27 रहेको तथ्याङ्क निर्देशक कृष्ण तुलाधारले जानकारी दिनुभयो। तथ्याङ्क अनुसार गण्डकीमा संस्थाका सुत्केरी र दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा सेवा लिने महिलाहरूको संख्यामा पनि सुधार आएको छ, तर केही सामाजिक चुनौतीहरू भने अझै बाँकी छन्। प्रदेशमा 21.5% अठार वर्ष उमेर नपुग्दै विवाह गरिने गरेको देखिएको छ। यस्तै 7.6% बाल बालिका बाल आश्रममा संलग्न रहेको सर्वेक्षणले उल्लेखाएको छ। महिला बाल बालिका र घर परिवारको अवस्थाबारे योजना तर्जुमा गर्न युनिसेफको सहयोगमा यो चौथो बहुसूचक सर्वेक्षण गरिएको हो। गण्डकी प्रदेश बिजुलीको पहुँचमा पनि 100% नजिक पुगेको छ। यहाँको 99.5% घरधुरीमा विद्युत सेवा पुगेको छ, जुन देशकै सबैभन्दा उच्च पहुँच हो। देशभरको औसत हेर्दा 96.7% परिवारमा मात्र बिजुली पुगेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम 80.8% पहुँच्छ। नेपालको 98.2% शहरी घरधुरीमा र 93.7% ग्रामीण घरधुरीमा बिजुलीको पहुँच रहेको तथ्याङ्कले देखाएको छ। यस्तै गण्डकीमा 96.6% परिवारमा टेलिफोन वा मोबाइलको पहुँच पुगेको छ। खानेपानीको क्षेत्रमा पनि गण्डकीको अवस्था राम्रो छ। नेपालको 98.2% जनसंख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गर्दा गण्डकीमा यो दर 98.6% छ। प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले भरपर्दो तथ्याङ्कले महिला र बालबालिकाको समावेशी विकासमा सहयोग पुग्ने बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले बहुसूचक सर्वेक्षणले सबै तहका सरकारलाई योजना बनाउन बहुआयामिक गरिबी मापन गर्न सघाउने दावी गर्नुभयो। देशभरका 540 गणना क्षेत्रमाका 12,960 परिवार छानेर यो सर्वेक्षण गरिएको उहाँले बताउनुभयो। यस क्रममा महिला पुरूष बालबालिका र किशोर किशोरीको स्वास्थ्य शिक्षा पोषण मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तर सम्बन्धी विवरण संकलन गरिएको थियो। तथ्याङ्क समन्वय कार्यालय काशीका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटाले आयोजना योजना तर्जुमाका लागि तुलना योग्य सूचक उपलब्ध गराउन यो सर्वेक्षण महत्वपूर्ण रहेको बताउनु भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई समझना।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मिनराज खड़का, फोन नंबर 0161535651। समझन सही, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462021127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्री परिषदद्वारा गत वैशाख 30 गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालय मार्फत अघि बढ़ाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ। हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वीरेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित यो मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। जस अनुसार मन्त्रालयले विज्ञान तथा प्रविधि सम्बन्धी तथ्याङ्क संकलन, प्रशोधन, सर्वेक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ। त्यसैगरी पारमाणविक प्रविधि र रेडियो धर्मी पदार्थको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्याङ्क प्रणाली स्थापना, व्यवस्थापन र नियमनको जिम्मेवारी पनि नयाँ मन्त्रालयलाई दिएको छ। जैविक तथा प्रमाणिक प्रविधिको उपयोग प्रबन्धन नियन्त्रण र नियमनको काम समेत यही मन्त्रालयले दिएको छ। ओजन तह अध्ययन सौर्य विकरण मापन तथा सूचना प्रवाह वैज्ञानिक उपकरणको क्यालिब्रेशन र प्रमाणीकरण रासायनिक पदार्थको उपयोग तथा नियमन सम्बन्धी काम पनि मन्त्रालयको कार्यस्थलमा समेटिएको छ। सरकारले आणविक ऊर्जा र पारमाणविक पदार्थको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ। मन्त्रालयले पारमाणविक पदार्थ तथा व्यावहारिक स्रोतहरूको खोज पुनर्लाभ र व्यवस्थापन गर्नेछ भने आणविक ऊर्जा सम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमनको जिम्मेवारी पनि पाउनेछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेदशाला तथा विज्ञान संग्रहालय सम्बन्धी विषयहरू पनि अब यही मन्त्रालय अन्तर्गत रहनेछन्। नव प्रवर्धन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई समेत मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको छ। वस्तु तथा सेवा, प्रक्रिया प्रविधि र डिजाइनको विकास, सुधार र प्रयोगदेखि उद्योग तथा व्यवसाय क्षेत्रको इण्डस्ट्री जस्ता नवीनतम अवधारणाको अध्ययन, अनुसन्धान तथा उपयोगको जिम्मेवारी पनि यही मन्त्रालयलाई दिएको छ। त्यस्तै मन्त्रालयले विज्ञान तथा प्रविधि सम्बन्धी राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि सम्झौता, सम्पर्क र समन्वय गर्ने अधिकार पनि पाएको छ। नेपालमा विज्ञान तथा अनुसन्धान क्षेत्र लामो समयदेखि बजेट अभाव, नीतिगत अस्पष्टता र दक्ष जनशक्ति पलायनको समस्याबाट प्रभावित रहँदै आएको अवस्थामा नयाँ मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सकिने अपेक्षा गरिएको छ। सर्वोच्चले सिमानाकामा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषयमा अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गनाको इजालसले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट सरकारी औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री आउँदा ल्याउँदा तत्कालका लागि रोकवाट हुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्य माथिको वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सिमानाकामा कडाई हुन थालेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसलाइजेसन अनुसार मलको कारोबार गर्ने निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रिन बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालाबजारी गर्ने ब्याजारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ आनन्द महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्विक संरचना, न्यूनतम अधिकतम पोषण तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएका मल मात्रा पैछारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपोमा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयको आग्रह गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनस्थित निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक स्वसाधनको परिचालन, नियमितता, मितव्ययता, कार्यदक्षता, प्रभावकारिता र औचितताका आधारमा लेखा परीक्षण गरी प्रतिवेदन तयार गरेको रायले बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 कुल 5526 निकायको 94,84,50 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। यसमध्ये संघीय संसद तथा निकाय तर्फ 3050 कार्यालयको 29,17,95 करोड़, प्रदेश मन्त्रालय तथा निकाय तर्फ 1,124 कार्यालयको 3,20,30 करोड़, पालिकातर्फ 721 निकायको 11,09,52 करोड़ तथा सीमित एवं अन्य संस्थातर्फ 577 निकायको 4,47,77 करोड़ रूपियाँको लेखा परीक्षण भएको छ। समष्टिगत लेखा परीक्षणतर्फ यस वर्ष 5,526 निकायको 94,84,50 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। त्यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95 करोड़, प्रदेश मन्त्रालय तथा निकायतर्फ 1,124 कार्यालयको 3,20,30 करोड़, पालिकातर्फ 721 निकायको 11,09,52 करोड़ तथा समिति एवं अन्य संस्थातर्फ 570 निकायको 4,47,70 करोड़ रूपियाँको लेखा परीक्षण भएको छ। गठित संस्था तथा संघीय कानूनद्वारा स्थापित 44 संस्थाको 54 आर्थिक वर्षको 46,88,96,00,000 बराबरको लेखा परीक्षण भएको छ। यस वर्षको लेखा परीक्षणबाट कुल बेरजो 88,09,11,00,000 रूपियाँ कायम भएको छ। यसमध्ये संघीय सरकारी कार्यालयतर्फ 93,48,70,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, पालिकातर्फ 19,04,70,00,000 तथा समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रूपियाँ बराबरको रहेको छ।

0: अब विदेशको समाचार। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई पुलिसको विशेष कार्यदलका निर्देशक प्रहरी महानिर्देशक थचाई पितानी मा लिविच शुक्रबार बैंककमा भेटवार्ता भएको छ। बैंकक स्थित नेपाली दूतावासमा भएको भेटमा मानव बेचबिखन तस्करी अनलाइन स्क्यामिङ र साइबर अपराध जस्ता क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि थप मजबूत बनाउने विषयमा विस्तृत छलफल भएको हो। भेटका क्रममा दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी रूपमा मानव बेचबिखनको बदलिदो प्रविधिबारे समीक्षा गरेका छन्। विशेष गरी मानव तस्करहरूले थाइल्याण्डलाई ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्दै पर्यटकीय भिसाको दुरूपयोग गरिरहेको विषयमा गम्भीर विचार विमर्श भएको छ। प्रहरी महानिर्देशक थचाईले दूतावासबाट मानव बेचबिखन सम्बन्धी सूचना प्राप्त हुनासाथ थाई प्रहरीले तत्काल कार्यवाही अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। राजदूत ओलीले थाइल्याण्ड र छिमेकी मुलुकहरूमा बेचिएका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेशी फिर्तीमा रोयल थाई पुलिसले पर्याएको सहयोगको प्रशंसा गरे। दुवै पक्षले छिमेकी देशहरूमा बढ़दो अनलाइन स्क्यामिङ अपरेशनका बारेमा छलफल गर्दै त्यस्ता केन्द्रहरूमा बेचिएका व्यक्तिहरूको उद्धारका लागि निकट सहकार्यको आवश्यकतामा जोड़ दिएका छन्। भेटमा साइबर अपराध र तस्करी निम्ति आएका गम्भीर चुनौतीहरूका बारेमा पनि छलफल भएको थियो। ट्रान्सनेशनल अपराधहरू विरूद्ध प्रभावकारी रूपमा लड्न दुवै देशका सुरक्षा निकायहरूबीच सहकारी बलियो बनाउने जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशबीचको कुनै ठूला व्यापार संस्था वा नयाँ संस्थाको घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमहरूसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँग अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हुर्मज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नजिक वा कुनै औपचारिक संस्थाको बारेमा सीमित जानकारी मात्र साझा गरेका छन्। अब एउटा खेलकुदको समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे। बिना शर्त निलम्बन फुकुवा भएको छ। फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा बताउनेछ। निलम्बन फुकुवापछि महिला टोली साथ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने सम्भावना बढ़ेको छ, शाहले भन्नुभएको छ। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत चैत 11 खेलकुद विकास ऐन 2077 दफा 29 2 टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पुहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली र पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मध्य प्रदेशका केही स्थानहरूमा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्य लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरी पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। रात्रिकालीन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको आमाग लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना। पूर्वी काशीको आशेवाग राईलाई सहस्ता विश्वकर्मा वैदिक गुरूकुल स्थापनाका लागि सुझाव संकलन पशुपद पदयात्राको टोली पोखरामा 100 रुपियाँ भन्दा बढीको सामानको भन्सा लिने व्यवस्थामा सर्वोच्चको रोग अनुदानमा उपलब्ध गराइएको मल कारोबजारी गर्नेलाई कारवाही गरिने बेरुजु 7.55 अर्ब पुग्यो एक वर्षमै 88 अर्ब थपियो ट्रम्पको चीन भ्रमण सम्पन्न कुनै पनि ठूलो व्यापार संस्था नभएको बनाए रखे नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि भएको निलम्बन फुकुवा रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालोको समय सकिएको छ तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ हाम्रो प्रसंसार बुलेटिन अहिले नौ बजे खबर संगाल आउनेछ हामीसँग सफलताको पाइलामा अब केही बेरुन्तर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला
1: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू
2: हुन सक्छ भ्रष्टाचार महिला हिंसा र बलात्कार
1: अब नलुकाउनुहोस् हामी छौ तपाईसँग
2: अब सम्झिनुहोस् जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz
3: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966 061-452-966
1: र इमेल गर्नको लागि radiosafalta@gmail.com
4: अब समाचार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz
5: रेडियो सफलता 103.4 MHz
6: सुन्न मन लायो
7: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
8: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
7: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
9: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560-35394
10: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
11: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
12: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
11: अनि कहाँ छ छोरा यो पसल
12: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
13: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
12: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
11: पोखरा 2 बिन्दावासिनी बस पार्क
12: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
11: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
12: मोबाइल नम्बर 98460-59581
11: 98165-75
14: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: भाइबहिनीहरूले लाखो कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ असल उपभोक्ता।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर

0: बहादुर सुनार लोकेश 98462899।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
10: रेडियो सफलता 103.4 मेगाहर्ज।
11: के तपाईँ व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
12: या तपाईँ व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
11: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
12: तर कसरी?
11: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
12: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाडामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाडामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529666, 0164559666 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201127। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ।

0: पथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एक पटक 98460201127।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाईँ रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोपाइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161-62591 या 98438-63526 पनि तपाईँ फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश पराल। सम्पर्क नम्बर फेरि एकपटक 98438-63526 98161-62591।
0: श्रोता तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया पालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने अब तपाईँको लागि निर्धक्कका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न, ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईँलाई हामी रेडियो प्रस्तुता, उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईँलाई हामीले आफ्नै स्टुडियोमा प्र्याक्टिकल पनि गराउँदछौ, साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईँको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ, जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ, जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ, या अडियो भिडियो विज्ञापन, सामाजिक सचेतनाका लागि, सार्वजनिक हितका लागि सूचना, रेडियो नाटक, डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008।
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्ते धिताल होमस्टेको बारेमा। माछापुस्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा अवस्थित माछापुस्रे धिताल होमस्टेमा पारिवारिक वातावरण, हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना, लोकल कुखुरा, खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 98041042077।

0: तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुच्छ्रे धिताल होम स्टेलाई, जुन रहेको छ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाईँ ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाईँ सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाईँ डोमेस्टिक एयर टिकटिङ, बस टिकटिङ, भीआईपी र डिलक्स बस टिकटिङ, भेहिकल रिजर्भेशन, टूर प्याकेज, पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ, राफ्टिङ, बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड, जसका प्रोप्राइटर रहेका छन् लुइस थापा, र फोन नम्बर रहेको छ 0161-90-228-98-693-57-15-343 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त, कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 MHz र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 0161-455-966 र 0161-455-966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: लु दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
11: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
14: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
14: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
12: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
12: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: खै जन्मदर्ता दिनुस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: বাকি লাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি হরু সুপথ মূল্যমা পাইন্ছ আপুলাই মন পনি দেশ কো জার্সি কা লাগি স্পন্সর হোস বাকি লাল স্পোর্টস প্রোপ্রাইটার মোহন কুয়ার সম্পর্ক 9816 62 983 98 55 52 85 55 সম্ভুলো সাই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: এক ইউনিট রগতলে তিনজনাসম্মকো জ্যান বচাউন সকিন্ছ
2: প্রত্যেক স্বস্থ ব্যক্তিলে হরেক তিন মহিনামা রক্তদান গর্ন মিলছ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: हार्दिक बधाई। रेडियो सफलताका शुभचिन्तक विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व श्री सपना गिरीज्यू 10 नामी महिलाहरूको पोखरामा सम्पन्न प्रथम केन्द्रीय अधिवेशनबाट नेपाल 10 नामी महिला केन्द्रीय समितिको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौ। रेडियो सफलता 103.4 मेगाहर्ज परिवार
3: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004, स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
8: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डडेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाए वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
9: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
8: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा, सम्पर्क नम्बर 0161 570 171।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गरिसकेको छ। यहाँहरू हामी सबैलाई जानकारी भइसकेकै कुरा हो। यस वर्षको नतिजामा विगतका वर्षको तुलनामा सुधार देखिएको छ र आज हामी परीक्षा प्रणालीको विषयमा छलफल गर्नेछौ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुल सहभागी 4,30,667 परीक्षार्थी मध्ये 65.98% 2,74,160 जना विद्यार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छन्। बाँकी 1,46,507 जना विद्यार्थी नन ग्रेडेड एनजीमा परेका छन्। आज हामी विशेष गरेर फोकस गर्नेछौ राष्ट्रिय परीक्षा प्रणालीको विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ शिक्षा क्षेत्रमा लामो समयको अनुभव बटुलिसक्नुभएका व्यक्तित्व, करिब 40 वर्ष शिक्षा क्षेत्रमा बिताउनुभएका व्यक्तित्व आज हामीसँग हुनुहुन्छ शिक्षा विज्ञ, शिक्षा विभागका पूर्व महानिर्देशक बाबुराम पौडेल सर आज हामीसँग हुनुहुन्छ। सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार।
0: आजको हाम्रो यो कार्यक्रममा चाहिँ मलाई विषयवस्तु उठान गर्न मन लाग्यो सर। यो कसरी हेर्नु भएको छ अहिलेको नतिजा भन्नुभन्दा पनि सरको एक दिन अगाडिको स्टाटस होइन, यही हाम्रो एसई परीक्षाको नतिजालाई विषयवस्तु बनाएर थियो। राष्ट्रिय परीक्षा ठ्याक्कै सरले लेखेको स्टाटस, राष्ट्रिय स्तरको परीक्षा कक्षा 10 सहज सुधार गर्न सकिने अपवाद त्रुटि बाहेक विद्यार्थी उप सबैभन्दा बढ़ी न्याय यो वर्ष भएको छ भनेर यहाँले स्टाटस लेख्नु भएको थियो सर। भनेपछि अघि मैले भने जस्तै यो वर्षको नतिजा सुधार पनि भयो, एकदमै यो एक महिनाभित्रै पनि होइन नतिजा प्रकाशित गर्न सकिँदो रहेछ। यसलाई मात्रै हेरेर हो अथवा के हो सर यो चाहिँ?
1: धन्यवाद म्याडम, असाध्यै सान्दर्भिक प्रश्न गर्नुभयो। मैले यति धेरै सोचेर यति लामो कुरा छलफल गर्ने उद्देश्यले त राखेर लेखेको थिइनँ, हजुरले मलाई त्यो ठाउँमा पुर्याउनु भयो। वास्तवमा यो परीक्षा भन्ने कुरा आजसम्म नेपालमा हेर्दा सबैभन्दा बढी यो विद्यार्थीको जाँच, विद्यार्थीको सफलता र असफलतालाई नाप्ने मेजरिङ रडको रूपमा हामीले प्रयोग गर्दै आयौं। वास्तवमा मेरो बुझाइमा यो परीक्षा भनेको विद्यार्थीको उपलब्धिको मापन मात्रै होइन, यो त सिङ्गो शिक्षा प्रणालीको समीक्षा हो। यो परीक्षा भनेको समीक्षा हो, सिङ्गो प्रणालीको समीक्षा। त्यो प्रणालीले कति राम्रो काम गर्न सक्यो, सकेन, सुधार भयो भएन, समय अनुकूल भयो कि भएन भन्ने कुराको सबै सरकारवालाहरूको उपलब्धि क्षमताको सबैको मापन गर्ने कुरा थियो। तर हाम्रोमा चाहिँ यो विद्यार्थीलाई मात्रै लगेर जोड्ने, विद्यार्थीको सफलता र असफलतासम्म चाहिँ जोड्ने गरियो। अब कतै मेरो त्यो स्टाटसले पनि त्यो कुरा चाहिँ अलिकति बढी इंगित गर्यो कि भन्ने मलाई पनि नलागेको होइन मेरो त्यो पोस्टमा पनि। तथापि मेरो आशय चाहिँ अलिक थोरै भिन्न फरक थियो। म यो परीक्षाले विद्यार्थीको नतिजालाई एक महिनामै नतिजा, एक महिना नपुग्दै नतिजा साबित दिन सकिँदो, रिजल्ट दिन सकिँदो रहेछ भन्ने एउटा नजिर स्थापना त गर्यो। यो स्थापना गर्दाखेरि थुप्रै कमी कमजोरीहरू भएका छन्, नराटी भन्दा अलिकति हतपतका काम लतपत भन्छौ नि हामी, अब त्यस्तो पनि भएको छ, यसमा नभएको होइन। तर म त्यहाँ हजुरले उठाए जस्तै गरेर के कुरामा केन्द्रित हुन खोजे भने विद्यार्थीलाई न्याय गर्यो, मैले समयको मात्रै न्याय गरेको कुरा गरेको होइन। एउटा मसँग मान्छेले कस्तो बोल्दो रहेछ भने म्याडम, आफूले भोगेको कुरा आफ्नो भोगाईलाई सबभन्दा बढी महत्वपूर्ण ठान्दो रहेछ मान्छेले, मैले पनि त्यही ठाने सायद। हुन त म लामो समय शिक्षा 40 वर्ष शिक्षामा बसे, विभिन्न भूमिकामा पछिल्ला दिनहरूमा निजामती सेवामै आएर पनि मैले झण्डै 30 वर्ष बसे, काम गरे म त्यो सिनियर लेभलको सहसचिव हुँदाखेरि पनि सबै विभागमा बसे म बस्दै नबसेको विभाग चाहिँ परीक्षा नियन्त्रण कार्यालय नै हो यो अहिलेको राष्ट्रिय परीक्षा बोर्ड म त्यहाँ कहिले पनि जागिर गरिनँ तर म शिक्षा विभागको महानिर्देशक भएर बस्दाखेरि त्यति त्यो एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि आउने गुनासाहरू विद्यार्थीका सबैका ती विशेष गरेर आफ्नो प्राप्ताङ्कमा उपलब्धिमा चित्त नबुझाउनेहरूका काम हेर्ने एउटा त्यहाँ पुनर्योग समिति छ म त्यो समितिको अध्यक्ष भएर सायद मैले धेरै सबैभन्दा बढी बसेँ म 3.5 वर्ष विभागको महानिर्देशक भएको नाताले त्यो कमिटीमा पनि त्यो पदेन हुने हुनाले म 3.5 वर्ष बसेँ म्याडम मलाई असाध्यै टच गरेको मेरो हार्ट टचिङ गरेको एउटा घटना मैले त्यहाँ देखेँ एउटा विद्यार्थीले एसईईको परीक्षाको नतिजा प्रकाशन भएपछि चित्त बुझाएनन् र त्यो विद्यार्थीले पुनर्योगको लागि म अध्यक्ष भएको कमिटीमा उहाँले निवेदन गर्नुभयो सिरियसली मैले मेरो कमिटीमा भएका साथीहरूलाई त्यो हेर्न भने म पनि बसेँ हामीले हेर्यौं राम्रोसँग पाना पल्टाएर दोहोऱ्याएर हेर्यौं हेर्दा उहाँलाई हामीले त्यो परीक्षा नियन्त्रण कार्यालयले प्रदान गरेको मार्कसिटमा उपलब्ध भएको अङ्क जस्ताको तस्तै भेटियो तपाईँको रिजल्ट एज इट इज भन्ने गर्छौं हामी जस्ताको तस्तै छ भनेर सूचना प्रकाशन गर्यौं त्यो विद्यार्थीले चित्त बुझाउनु भएन उहाँ फेरि दोहोऱ्याएर आउनुभयो मलाई चित्त बुझेन यो कुरामा भनेर म त्यो पुनर्परीक्षण गर्ने प्रावधान पनि छ अहिले यसपटक चाहिँ त्यो पनि छ त्यो पुनर्परीक्षण गर्ने प्रावधानमा जान चाहनुभयो उहाँ त्यो पनि कुरा गर्नुभयो त मलाई त्यो विद्यार्थीसँग मैले साक्षात्कार गरेर भेटेपछि मलाई उसको एउटा ल्याकत जीवनभर शिक्षामा बिताएको म अभिभावक भएको मान्छे एउटा बच्चाले कति बेला सिरियस कुरा गरिरहेको हुन्छ भन्ने अनुमान त लगाउन सक्छन् छन् अहिले पनि विद्यार्थीहरू कस्ता पनि देख्छु भने म्याडम आफूले परीक्षामा राम्रो नगर्ने अभिभावकलाई ढाँट्नको लागि मैले एकदमै राम्रो गरेको थिएँ कपी जाँच्नेले बर्बाद गरिदिएछ मलाई बेल गरिदियो भनेर दोष लगाएको अभिभावकले पत्याएको गुनासो गरेको पनि मैले धेरै घटना देखेको छु मलाई त्यो विद्यार्थी कस्तै त्यस्तै लेभलको ल्याकतको विद्यार्थी त होइन भन्ने शंका पनि लाग्यो मैले त्यो विद्यार्थीलाई आफैले त्यो परीक्षा नियन्त्रण कार्यालयको कोठामा राखेर कुरा गरेपछि र उसँगको छलफलमा यो विद्यार्थीको ल्याकत उसले पाएको प्राप्ताङ्क भन्दा बढी छ पक्कै हुनुपर्छ यो माथि अन्याय भएको छ भन्ने लाग्यो दोहोऱ्याएर गर्यो फेरि पनि अङ्क त्यही आयो उसले अझ पनि चित्त बुझाएन मलाई त्यो कुरा लागेपछि मैले परीक्षा नियन्त्रण कार्यालयको ठूलो हल छ त्यहाँका गापी गोदाम गर्ने गरेको ठाउँ छ त्यो गोदाममा पसेर त्यो बोरा नै उचालेर ल्याउन लगाएँ आफै गएँ त्यहाँ लिएर आएर कपी हेरेपछि मलाई केही कुरामा शंका लाग्यो र मैले मेरो कमिटीमा भएका साथीहरूलाई जिम्मेवार त्यहाँको नियन्त्रक सरलाई राखेर मैले त्यो कपी हेर्दै गएपछि मलाई त्यो कपीको कभरमा भित्रको उत्तर भएको खण्ड र बाहिरको कभर पेज कोट जुन छ मलाई त्यसका ती रेसाहरू धर्काहरू अक्षरहरू प्रयोग गरिएका ऊ माथिल्लोमा खालि सिम्बोल नम्बर मात्रै लेखेको हुन्छ धेरै अक्षर लेखेको हुँदैन तर त्यो अक्षरको बान्की हेरेर थाहा हुन्छ नि हामीलाई धर्का सबै कुरा चाहिँ यहाँ केही समथिङ केही गलत छ भन्ने लाग्यो त्यसपछि त्यो स्टिज राखेको ठाउँमा हेरेँ मैले त्यहाँ त त्यो स्टिज गरेको ठाउँमा पाल ठूलो छ कसरी ठूलो हुन्छ एकपटक स्टिज गर्दा अनि त्यहाँ साथीहरूकै रोबरमा राखेर त्यो मैले त्यो स्टिज खोले खोलेको भित्रपट्टि दुईटा पाल छन् बाहिर स्टिज गरेको एकपटक गर्दाखेरिको एउटा बाहिरको कभरमा देखिँदो रहेछ त्यो ठ्याक्कै मिलाएछ मिलेको रहेछ भित्रपट्टिको कपीमा चाहिँ अर्को डबल पाल रहेछ कसरी डबल पाल हुन्छ कसरी त्यो थुनियो त्यो अनि अब यहाँ फेरि कुनै गलत भएको छ भन्ने कुरा लागेर खोजेपछि त्यो कपी त्यो विद्यार्थीको कपी नै थिएन मलाई शंका लाग्यो यो माथि त अरू पनि अन्याय भएको हुनुपर्छ भनेर अरू कपी खोज्दा अरू कपीको पनि कभर चेन्ज गरेको छ ऊ त 50 पटक रिटोटलिङ गरे पनि अङ्क त त्यही आउने भयो त उसले कहिल्यै पनि न्याय नपाउने भयो अनि त्यस पछाडि एउटा विज्ञलाई राखेर कपी परीक्षण गराउँदा ऊ A+ ल्याउने जुन विद्यार्थी अघि हजुरले भन्नुभयो नन ग्रेडेडको क्याटागोरीमा राखेको विद्यार्थीको रियल प्राप्ताङ्क चाहिँ A+ आयो म त्यो घटनाको प्रत्यक्ष साक्षी हुँ म मृत्यु पर्यन्त पनि म बिर्सन सक्दिन त्यो घटना, त्यो विद्यार्थीमाथि भएको घटना। बाई द वे त्यो विद्यार्थीले सुसाइड गरेको भए, त्यो विद्यार्थीले अरू कुनै कुरा घटना घटाएको भए हु इज रेस्पोन्सिबल, राज्यले त त्यसको जिम्मा लिनुपर्छ नि। मलाई त्यो कुराले अत्यन्त हर्ट गर्यो म्याडम। यसपटक थुप्रै कमी कमजोरी भए पनि यतापट्टि विद्यार्थीले परीक्षा दियो, सकेर विद्यार्थी बाहिर निस्क्यो, त्यो उत्तर पुस्तिकाको पोकै नपारिकन लगेर यतापट्टि परीक्षकलाई राखेर कपी दिएपछि त्यहाँ त्यो पोका फेर्ने, कभर फेर्ने यो अन्याय यसपटक विद्यार्थीमाथि नेपाल राज्यभरि हुन पाएन। बस मलाई त्यो घटनाले छोएको हुनाले मैले त्यो कुरालाई स्टाटसमा लेखेको हुँ।
0: त्यो सोच्नै नसकिने घटना जुन
1: अकल्पनीय
0: बताउनु भयो, यस्ता त्रुटिहरू थुप्रै खालका हुने रहेछन् क्या?
1: बिल्कुल।
0: अहिले सरले भन्दाखेरि म पनि आफै पनि झसङ्ग के यस्तो पनि हुँदो रहेछ भन्ने लाग्यो।
1: यी प्लस आउने विद्यार्थी नन ग्रेडेडमा परेको देखेपछि
0: मलाई त एउटा साइकोलोजी त्यो बच्चाको अभिभावकको विद्यालयको पनि होइन, विद्यालय पनि विद्यार्थीसँग त यो विद्यार्थीले यति ल्याउँछ भन्ने खालको त हुन्छ नि त।
1: बिल्कुल।
0: कति असर गरिरहेको होला कि त्यो घटनाले।
1: मेरो स्टाटस हेर्ने साथीहरूले मलाई फोन पनि गर्नुभयो, पत्रकार साथीहरूले पनि कुरा गर्नुभयो। मैले यो त्यतिकै भावनामा आएर बगेर लेखेको होइन, मलाई यो कुनै सफलता असफलताका कुरासँग जोडेर लेखेको पनि होइन, मलाई मैले भोगेको म प्रत्यक्ष साक्षी भएको घटनासँग सम्झेर यसपटकको परीक्षालाई हेरेर मैले त्यो अर्थमा लेखेको थिएँ। र अहिले एउटा विद्यार्थी म्याडम यो परीक्षामा दशौं स्टेपमा ठगिने स्टेपहरू छन्, त्यहाँ ती स्टेपहरू कम भए यसपटक।
0: सरले अर्को त्यही शब्द लेख्नु भएको छ नि त्यही होइन, सहज सुधार गर्न सकिने अपवाद त्रुटि बाहेक भन्नु भएको छ कि सर, ती त्रुटिहरू के के होला
1: सर? यसपटक सबभन्दा बढी उठेको इस्यू मैले हेरिरहेको छु सामाजिक सञ्जालमा पनि, भेटेका सरकारवालाहरूसँग कुरा गरेको छु, सबैले के कुरा उठाइरहनु भएको छ भने कसैले पनि नबिराइकन उठाइरहेको कुरा कोडिङ भएन। कोडिङ नहुँदा एकातिर उत्तर पुस्तिका कोडिङ नहुने, अर्कोतिर छिमेकको विद्यालयमा नजिकैको सेन्टर भएको ठाउँमा होम सेन्टर त छैन तर नजिकैको विद्यालयमा कपी परीक्षण भइरहेछ, त्यो विद्यार्थीसँग परीक्षक परिचित छ र त्यहाँ बायसनेस देखियो कसैलाई बदला लिने। अब मान्छेहरू त बाहिर के पनि सुने भने म्याडम मैले एउटा विद्यालय र अर्को विद्यालयको बीचमा दुश्मनी छ, त्यो विद्यालयलाई सिद्ध्याउने मौका यही हो भनेर त्यो दुश्मनी भएको विद्यालयको परीक्षकले त्यो विद्यालयका नतिजालाई बर्बाद गर्यो भन्ने खालको गुनासो पनि आएको छ र अहिले त्यस्ता कुराहरू उठी पनि रहेका छन्। मैले यी सबै त्रुटि हुन्, यिनलाई मैले गौण ठाने, यी सच्याउन सकिने कुरा हुन्, यी सच्याउन नियत भन्दा पनि नियतिले बाध्यताले त्यो कमजोरीले गर्दा भएका कुरा हुन्। यी कुरा सुधार गर्न सकिन्छ तर नियतै खराब राख्नेको कुरा त सबभन्दा डरलाग्दो कुरा हो।
0: अनि के सर, एउटा शिक्षा क्षेत्रमा लागेको व्यक्ति त यी कुराहरू भन्दा माथि उठेर काम गर्नुपर्ने होइन र सर?
1: बिल्कुल म्याडम,
0: जुन घटना अघिको सुरुको पहिलो घटना, यो पछिल्ला एउटा विद्यालय नै सक्छु भन्ने त त्यो त आउँदै नआउनुपर्ने कुरा हो नि त, किनकि त्यो शिक्षकले त त्यो काँचो माटो विद्यार्थीलाई कस्तो बनाएको हुन्छ नि त, आफ्नो जिम्मेवारी आफ्नो कर्तव्य नै बिर्सिनु भएको हो शिक्षकहरूले।
1: यसलाई हो पनि र होइन पनि दुवै भन्छु म म्याडम, यदि सम्झनु भएको छ भने मैले यो परीक्षा शुरू हुनुभन्दा अगाडि पनि एउटा स्टाटस लेखे सामाजिक सञ्जालमा, नेपालको शैक्षिक इतिहासमा सरकारले शिक्षकमाथि सबभन्दा बढी भरोसा यसपटक गर्यो, यसपटक आम नेपाली शिक्षकहरू अग्नि परीक्षामा छन्, त्यो अग्नि परीक्षा पास हुन्छन् कि हुन्नन् हेर्न बाँकी छ भनेर लेखेको छु मैले परीक्षाभन्दा अगाडि। परीक्षा पछाडि तपाईँहरू त्यो अग्नि परीक्षामा धेरै हदसम्म सफल हुनुभयो, तपाईँहरूलाई बधाई छ र विद्यार्थीमाथि पनि मेरो 40 वर्षको अनुभवमा न्याय भयो भनेर मैले त्यो दुई तीनटा कुराहरू लेखेर छोडे। अगाडि लेख्दा के सोचेको थिएँ भने म्याडम, एउटा शिक्षकले बुझ्नु जति विद्यार्थीलाई, शिक्षा प्रणालीका राम्रा नराम्रा पक्षलाई बुझ्ने शिक्षक बाहेक कोही हुन सक्दैन म्याडम। संसारमा जुन जुन देशमा स्कूल राम्रो छ, शिक्षा राम्रो छ, त्यहाँ शिक्षक राम्रा छन्। शिक्षक राम्रा भए भने मात्रै शिक्षा राम्रो हुन्छ, अरू कसैले सपोर्ट गर्न सक्छ, राम्रो बनाउन सक्दैन। मलाई यो कुरामा रतिभर दुविधा छैन र शिक्षकमाथि आँखा चिम्लेर भरोसा गर्नुपर्छ। यसपटकको अग्नि परीक्षामा शिक्षक कति उत्तीर्ण भए कि भएनन्, अब यो चाहिँ छलफलको विषय हो, अझै म्याडम यसो बारेमा बोल्ने बेला भएको छैन। मैले अलिकति अग्रिम त्यो कुरा विद्यार्थीमाथिको मेरो मलाई टच गरेको असाध्यै बाण जस्तै लागेको घटना भएको हुनाले मैले लेखेको हुँ। अब यसमा कमजोरीहरू भएका होलान्, थुप्रै हुन सक्छन्, ती आइरहेका छन्, उजुरीहरू पनि आएका छन्। परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको लागि, पुनर्परीक्षणका लागि थुप्रै निवेदन गएको पनि मैले सुनिराखेको छु, यिनको बारेमा सुनवाई होला। सबभन्दा बढी विश्वास गरेको एउटा असाध्य दुःख लाग्दो म्याडम, यो सार्वजनिक रेडियोमा भन्ने कि नभन्ने दुनियाँले सुनिरहनु भएको छ, तर मैले नभने कसले भन्ने, साँचो त भन्नै पर्यो नि, हजुरले सोध्नुभयो। शिक्षकहरूलाई अदम्य विश्वास गर्यो सरकारले। म त्यो सामाजिक सञ्जालमा म पढ्छु, अलिक फुर्सदिनु पनि छु म्याडम रिटायर भएको कारणले, सामाजिक सञ्जालमा आएका कुराहरूलाई अलिक केलाएर हेर्छु म, कहिले काहीँ त्यो प्रोफाइल पनि फर्केर गएर व्यक्तिगत प्रोफाइल पनि हेर्छु, को हो त यो कमेन्ट गर्ने मान्छे। मैले देखेँ म्याडम निकै ठूलो 60-70% कमेन्ट गर्ने मान्छेहरू मैले शिक्षक नै देखेको छु, अरू सरकारवालाहरूका कम छन् त्यहाँ। अब अरू सरकारवालाले नबुझिकन कमेन्ट गर्न पाइयो, गर्छ मान्छेले, जे बुझ्यो त्यो गर्ने नै हो नि, त त्यो यसपटक सबभन्दा बढी लापरवाही भयो भनेर लेख्ने कुरा छन् भनेको हेरेको मैले, शिक्षक नै छन्। म ठोकेर भन्छु म्याडम, म प्रमाणसहित भन्छु, म अङ्क दिएर भन्छु, प्रतिशत दिएर भन्छु, त्यो शिक्षकले बर्बादी भयो भन्छ, राज्य उसैलाई विश्वास गर्छ, सरकार सबै सरकारवाला शिक्षकमाथि भर परौं भन्छन्, अनि भर पर्दा पनि बर्बाद भयो भन्ने हो भने को हो त इमान्दार? शिक्षकलाई विश्वास गर्दा हुँदैन भने के शिक्षक विश्वास गर्न लायकको ऊ वर्ग होइन? उहाँहरूका प्रश्नले त्यो प्रश्न उठाउँछ, त्यसो भए अब अर्को वर्षदेखि शिक्षकले शिक्षकलाई विश्वासै नगरेर दिने हो? यो त शिक्षकमाथि आउँदा आँखा चिम्लेर विश्वास गरेको अवसर हो नि, यसलाई त उहाँहरूले आफ्नो पक्षमा पूरा क्यास गर्न सक्नुपर्छ। देख्यौ शिक्षकले यति इमान्दार गर्छन्, तिमीहरूले अनेक प्रकार लगायो, हिजो तगारा लगायो भन्ने कुरालाई च्यालेन्ज गर्ने अवसर थियो यो। म त्यो च्यालेन्ज गरिरहेको छु, शिक्षकले राम्रो गरे विद्यार्थीमाथि न्याय भयो भनिरहेको छु, तर शिक्षक स्वयं आफै बर्बाद भयो, कोडिङ नगरेर डामाडोल भयो भनेको पनि मैले सुनेको छु। होला त्रुटि भएका छन्, तर ती सच्याउन सकिन्छन् सायद। मलाई लाग्छ शिक्षकहरूले आत्मसमीक्षा गर्नुहुन्छ, आत्म आलोचना गर्नुहुन्छ, आत्मविवेचना गर्नुहुन्छ र यसको सही कुरा दिनुहुन्छ होला भन्ने मलाई एउटा कुरा। अर्को हजुरले चाहिँ अघि मलाई 10 औं ठाउँमा विद्यार्थीमाथि अवरोध भनेको, मैले पहिलो त परीक्षा हलमा नै कपी नै साटिदिने सबभन्दा डरलाग्दो देखेँ। त्यो पोका पारेपछि त्यो पोका अर्को जिल्लामा केन्द्रमा पठाइन्छ, हामी हिजो क्षेत्रै परिवर्तन गरेर कपी परीक्षण गर्थ्यौं, ती कपी पुर्याउँदा त्यो कपीको बोरा बन प्याकिङ गर्दा एउटा उत्तर पुस्तिका अर्कोमा पर्ने समस्याबाट विद्यार्थी कसले बोल्दैन त्यो बारेमा, त्यो विद्यार्थीको कपी अर्कोमा परेको छ अनि रिजल्ट विथहेल्ड हुन्छ, कहिले फेलै भनेर छोडिदिन्छौ, खोज्न नसक्ने त हराउँछ त एकातिर त्यहाँनिर हुन्छ म्याडम। त्यस पछाडि अर्को स्टेपमा गएपछि कोडिङ गर्छौ हामी, कोडिङ गर्दा पनि मेसिन न हो, मेसिनले हान्छौँ हामी, कहिलेकाहीँ त्यो एकपटक थिच्दा नथिचिएर एउटा अङ्क थिचिने ठाउँमा अर्को अङ्क थिच्छ, एकापट्टि अर्को कोडिङ हुन्छ। खोज्ने विद्यार्थीले न्याय पाउँछ, खोज्न सकेन भने त्यो त्यहीँ सिप्लिन्छ। कोडिङ भयो, परीक्षण गर्न दियो, परीक्षण गर्न दिँदा म यहाँ क्षेत्रीय शिक्षाको शाखा अधिकृत हुँदाको मलाई एउटा अनुभव छ, एसईको कपी परीक्षण त्यति बेला कर्मचारीले पनि हेर्थे, सय सयको पोका थिए, एउटा मान्छेले कपी लिएर गएर जाँच नलागेको 10 कपी परीक्षण गरेका छ, एउटाले 100 सक्यो भनेर पोको बोकेर घिच्याएर त्यो बाँड्नेमा बसेका थिए, म 100 पोको सकेर 1 घण्टामा सकेर लिएर आए, मलाई अर्को खोप पोको, जति कपी काट्यो उति पैसा, अर्कोले 10 जाँच्दा भिज्ञले गर्दा उहाँले 100 कसरी सक्नुभयो? आई डोन्ट बिलिभ तपाईँले राम्रो गर्नुभएन, विद्यार्थीमाथि अन्याय गर्नुभयो भन्दा उहाँ बेपत्ता जङ्गिनु भयो। त्यति बेलाको निर्देशक हुनुहुन्थ्यो डायर हाकिम साहब, नाम भनिन, म त्यहाँ हुँदा उहाँसँग गएर उजुरी गरेपछि म मरि गए पनि यो काम चेन्ज गर्दिनँ, उहाँले चाहिँ कपी विद्यार्थीमाथि न्याय गर्नु भएन, तपाईँ मलाई त्यो जिम्माबाट हटाउनुहोस्, म त्यो जिम्मेवारी छोड्न तयार छु, तर उहाँलाई अर्को पक्का म तत्काल दिन चाहिँ सक्दिनँ, किनभने उहाँले कपी परीक्षण गर्नु भएकै छैन, उहाँले त्यो चिन्ह मात्रै लगाएर ल्याइदिनु भएको छ भनेर रोकेको छु मैले, म त्यो नमिठो
0: सम्भवै नहुने कुरा के उनीहरूले अर्को विज्ञले 10 चेक गर्दा होइन 100 कसरी सम्भव हुन्छ?
1: एकदमै यसपटक पनि यी गुनासाहरू नआएका होइनन्, यसपटक कस्तो भयो भने त्यही भएको केन्द्रमा भएको परीक्षकले जाँच्यो. अब पहिलादेखि जाँच्न जिम्मा लिएर ठेक्का लिएर बसेको ऊ विज्ञ भनेर बसेको राम्रा मान्छे छुटे त्यो पनि म स्वीकार्छु. तर कहिले काहीँ त्यहाँ आफूले त्यो होल्ड जमाएर बसेको मान्छेले नपाएन नि त तत्काल जाँच्नु पर्ने भयो हो त्यो कुराको असन्तुष्टि पनि देखिरहेको छु म. अब अरू प्रकारान्तरले के राजनैतिक आस्थाका कुराहरू पनि जोडिएको देखिरहेको छु. मलाई यी सबसँग केही लिनु दिनु छैन. मलाई खालि विद्यार्थीमाथि न्याय हुनुपर्छ. किनभने म्याडम यो समग्र शिक्षा प्रणालीको स्टुडेन्ट एट द सेन्टर भन्छन् नि सबैको केन्द्र विद्यार्थी हो. स्कूल विद्यार्थीका लागि शिक्षक विद्यार्थीका लागि मन्त्री विद्यार्थीका लागि सचिव विद्यार्थीका लागि निर्देशनालय विद्यार्थीका लागि जिल्ला शिक्षा कार्यालय गाउँपालिका सब विद्यार्थीका लागि हुन्. यहाँ त हामी सबैले आफ्ना आफ्नालाई मेरो जागिरका लागि शिक्षा अर्को चाहिँ शिक्षकको जागिरका लागि शिक्षा कसैका लागि होइन यो मात्रै विद्यार्थीका लागि हो. यो कुरा हामी सबैले बिर्स्यौं. विद्यार्थीको हित हुन्छ कि हुन्न हरेक घटनाले त्यो कुरा हेर्नु पर्थ्यो. त्यो कुरा हेर्ने पद्धति विकास नभएसम्म विद्यार्थीमाथि न्याय हुँदैन. अनि म्याडम अघि म भन्दै थिएँ त्यसपछि त्यो कपी परीक्षण गर्यो बोका घिचाएर 100 एकैचोटि सक्ने खालको देख्यो त्यो मान्छेले उता त्यो त्यो मार्क स्लिप दिएको हुन्छ उसलाई त्यो मार्क चढाउनलाई त्यो हेर्दैन. अनि कतिपय ठाउँमा त्यो उत्तर कुञ्जिका भनेर दिएको हुन्छ यसपटक त्यो राम्रो भएन म्याडम राम्रो भएन यसपटक त्यो उत्तर कुञ्जिका दिएर त्यसको आधारमा कपी परीक्षण गर्न नभनेर हतप मैले सुरुमै भने हतपतको काम लतपत भएको छ. त्यहाँ उत्तर कुञ्जिका नदिइकन पनि हेर्नु सबै हुन त विषय पढाइरहेको शिक्षक भन्दा जान्ने कोही पनि हुँदैन. पढाएकै शिक्षकले हेरेका छन् तैपनि एक रूपताका निमित्त एउटा त्यो उत्तर कुञ्जिका दिनु पर्थ्यो. त्यो यसपटक हुन सकेन. विगतमा पनि त्यो नहेर्ने गरियो. त्यसो गर्दा पनि विद्यार्थीमाथि अन्याय भयो. कापीको अङ्क मार्क स्लिपमा सार्दा गल्ती मैले हजारौं देखेको छु. त्यो विद्यार्थीलाई के थाहा थियो कुरा त्यहाँ भएको छ. त्यो त्यो अङ्कलाई लगेर कम्प्युटरमा इन्ट्री गर्ने बेलासम्म त्यो प्रकाशन गर्ने बेलासम्मका 10 स्टेपमा विद्यार्थीको माथिको अङ्कमाथि तरबार झुन्डिएको छ क्या काँचो धागोको झुन्डे कहाँ छिन्यो छिन्यो कहाँ चुडाल्यो चुडाल्यो उसले थाहै पाउँदैन. भनेपछि एउटा विद्यार्थीमाथि त्यति हजारवटा स्टेप राखेर हजारवटा तरबार राखेर हजारवटा पर्खाल नागेर जानुपर्ने गर्नु सिस्टमको राम्रो हुँदै होइन. यसपटक छोटो भएको हुनाले राम्रो भयो भनेको मात्रै हो म्याडम.
0: सरले त्यो घटनासँग जोडिनु भयो जस्तै हामी शिक्षा क्षेत्रका नभए नि छिटो आउँदाखेरि विद्यार्थीहरूलाई चाहिँ त हुन्छ नि एउटा कौतूहल त के होला के होला कस्तो मार्क्स आउँछ त्यसपछि विषय चुज गर्छु भन्ने पनि होला होइन. त्यो छिटो आइदिँदा विद्यार्थीहरूलाई चाहिँ राहत भयो कि हामीले के मैले एउटा सर्वसाधारण अभिभावकको हिसाबले त्यतातर्फ मात्रै गर्थेँ कि सर यो यति छिटो नि गर्न सकिँदो रहेछ त्यहाँ अरू खर्चका कुराहरू पनि बस्यो त्योतर्फ पनि गएँ कि सर म होइन. हामीले गर्ने काम त यो मात्रै होइन यसरी फास्ट गर्ने फास्ट ट्र्याकमा गर्ने काम त कति छन् कति नि त हाम्रा सेवाका कामहरू त्योतर्फ छोडौं सर मैले त्यतातर्फ गर्थे. अहिले सर यो एससी परीक्षालाई अथवा राष्ट्रिय परीक्षालाई चाहिँ हामीले अवसरको रूपमा लिने कि दबावको रूपमा के हो सर यो
1: राष्ट्रिय परीक्षा एउटा बाध्यता पनि हो म्याडम. एउटा त विद्यार्थीले एउटा निश्चित तह पूरा गरिसकेपछि पाठ्यक्रमले नै हरेक पाठको उद्देश्य राखेको हुन्छ. यो पाठ पढेपछि विद्यार्थीले यति जान्नुपर्छ. हरेक युनिटको उद्देश्य युनिटको अब्जेक्टिभ राखेको हुन्छ. हरेक कक्षाको उद्देश्य राखेको हुन्छ. हाम्रो पाठ्यक्रममा छ त्यो कुरा अरू विश्व जस्तै. अनि हरेक तहको जस्तै प्राथमिक आधारभूत तह पूरा गर्यो प्राथमिक तह पूरा गर्यो माध्यमिक तह पूरा गर्यो भनेर चाहिँ कति जानेको हुनुपर्छ भनेसम्म उसमा नलेज स्किल के वृद्धि भएको हुनुपर्छ भने जस्तै एउटा हाम्रो त्यो राष्ट्रिय मापदण्डको रूपमा हामीले एसई परीक्षालाई हिजोको एसएलसी र आजको एसई त धेरै फरक भयो. हिजो धेरै अझै बढी तामझाम बढी महत्व दिइएको थियो हो त्यो कोसँगै हिजोका दिनमा यसलाई अन्तर्राष्ट्रिय जगतसँग पनि म्याच गर्ने हिसाबले कम्प्याटिबल बनाउने भन्छौ त्यो मिल्दो बनाउने हो त्यहाँको शैक्षिक सत्रसँग त्यहाँको लेभलसँग त्यहाँको सिकाइसँग मिलान गर्ने र त्यो प्रमाणीकरण गर्ने राज्यले प्रमाणीकरण गर्ने तपाईँको अन्तर्राष्ट्रिय जगतमा चाहिने थियो, त्यो कामका लागि पनि हामीले यो राष्ट्रिय स्तरको परीक्षा आवश्यक थियो गर्यौं। तथापि अहिले हजुरले भने जस्तै गरेर अब चाहिँ के छ भने माध्यमिक तह, हिजो हामी कक्षा दशमलाई माध्यमिक भनेका थियौं, एसएलसीलाई अलि बढी हाइलाइट गरेका थियौं, अब माध्यमिक तहको अन्तिम परीक्षा कक्षा बाह्रमा हुने भएपछि यो दस कक्षामा यो आवश्यक छैन, यो विद्यालयलाई दिए हुन्छ भन्ने एउटा विचार आइरहेको छ। अर्को विचार, सबभन्दा बलियो विचार, हाम्रा ऐनमा पनि लेखेको कुरा चाहिँ, संविधानमा पनि त्यो कुरा उल्लेख गरेको कुरा चाहिँ, यो चाहिँ प्रदेश सरकारलाई दिने दस कक्षाको र बाह्र कक्षाको चाहिँ राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने कुरा पनि आइरहेको छ। यो आवश्यक चाहिँ छ, तर यो रूपमा हामीले जसरी बुझिरहेका छौँ त्यो रूपमा होइन। अब यो यसपटकको घटनाले पनि सधैँ हामी के भयो भने हामी त्यो एउटा अभिभावकले पनि ठान्दो रहेछ, हामी आफू पनि अब एजेन्ट भयो, यो केटाकेटीले के जान्दछ, यिनीहरूलाई के थाहा छ र यिनीहरू सक्छन् र भन्ने ठान्दो रहेछौँ कि हामी। हो, यहाँ पनि संघीय सरकारले यो प्रदेशले यी चाहिँ साना छन्, यिनीसँग सो छैन, यिनले गरिखाँदैनन् भन्ने चिन्तनबाट हामी मुक्त हुन नसकेर पनि हो। यो तलब दिने आइदर अब अझै हामी एकै स्टेपमा विद्यालयमै अथवा पालिकामै दिने कुरा नगरेर हामी क्रमशः जाँदै परिवर्तन गर्ने हिसाबले यसलाई प्रदेशमा लग्ने कुरा पनि सायद मलाई लाग्छ। आगामी वर्ष यो ढंगले परीक्षा नहोला, अब यो आगामी वर्ष यो सबै प्रदेशमै जाने हुन सक्छ। फेरि अर्को कुरा म्याडम, मैले यो कुरा थोरै बीचमा जोड्न आवश्यक ठाने, आजका मितिमा हामीले राष्ट्रिय परीक्षा भन्दा दुई तीनटा कुरा मात्रै ध्यान दिएछौँ। एउटा, काठमाडौँमा प्रश्न छापेर देशैभरि एउटै प्रश्न पठाइदिएपछि राष्ट्रिय भयो भन्ने बुझेका छन्। अर्को, कपी परीक्षण गरेर त्यो रिजल्ट लगाएर उहाँ एक ठाउँ पोको पारेर एकै दिन रिजल्ट गरिदिएपछि त्यो राष्ट्रिय भयो। अर्को चाहिँ त्यो प्रमाणित चाहिँ त्यो माथि केन्द्रबाट सर्टिफिकेट प्रमाणित गरिदिएपछि राष्ट्रिय भयो। हाम्रा राष्ट्रिय भनेको यिनै तीनटा कुरा हुन्, अरू कारणले राष्ट्रिय क्वालिटीमा राष्ट्रिय भयो कि भएन भन्ने कुरा अर्कै छैन, त्यो देखिरहेको छैन। अब त्यो मात्रै राष्ट्रिय होइन, प्रश्न पठाउने मात्रै पनि र कापी ल्याएर रिजल्ट काट्नु मात्रै राष्ट्रिय होइन, त्यसको लेभल राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलको छ कि छैन भन्ने हो नि त। हो, त्यो काम गर्न बाँकी नै छ। र अर्को कुरा म्याडम, म त्यो 40 वर्षको दौरानमा कहिले निरीक्षक भएर, कहिले जिल्ला शिक्षा अधिकारी, कहिले महानिर्देशकसम्म भएर देशका प्राय सबै जिल्ला, हिमाल, पहाड़, तराईका सबै परीक्षामा हेर्न गएको छु। मैले मेरा रिपोर्टहरूमा पनि लेखेको छु, अहिलेको त्यहाँको नेतृत्वले हेरोस् पनि, मैले त्यो रिपोर्टमा लेखेको छु, देशभरिको परीक्षा फरक छ। कास्कीको परीक्षाको स्तर र महोत्तरीको परीक्षाको स्तर एउटै छँदै छैन। कास्कीको घान्द्रुकमा हुने परीक्षा र अमरसिंहमा हुने परीक्षाको स्तर एउटा छँदै छैन। एउटा केन्द्रभित्र पसेपछि त्यो केन्द्रभित्रका प्रत्येक कोठामा हुने परीक्षा एउटै छँदै छैन। त्यहाँ निरीक्षक अनुसार कसैले टाउकै फर्काउन दिएको छैन, कसैले भित्र चाहिँ जे जे गरे पनि छोड्या छ, बाहिरबाट निरीक्षक गयो भने खुट्टा बजाएर सुट्टी बजाएर आए है भनेर खबर गरेको पनि मैले देखेको छु, बेहोरेको छु। अगाडिको बेन्चमा बस्ने विद्यार्थी र पछाडिको बेन्चमा बस्ने विद्यार्थीको परीक्षाको स्तर एउटै छैन बिचरा, किनभने अगाडि मान्छे पसेका छन्, डिस्टर्ब गरेका छन् पछाडिकोलाई चाहिँ डिस्टर्ब भएको छैन, ऊ आनन्दले लेखेका छ। पछाडिको पल्लो कुनामा बस्ने अँध्यारोमा परेका छ, यतापट्टि बस्नेले उज्यालोमा झ्याल खोलेर लेख्न पाएको छ। म्याडम, कहीँ एउटा एकरूपता छ? कहीँ पनि छैन। जिल्ला जिल्लामा एकरूपता छैन, प्रदेश प्रदेशमा छैन, कक्षा कक्षामा छैन, बेन्च बेन्चभित्र छैन भने अब यसमा सुधार गर्नुपर्ने कुरा अनेक छन्। विद्यार्थीमाथि धेरै कुराहरू अन्याय भएका छन्, धेरै स्टेप छन्, यी सुधार गर्नुपर्छ।
0: अहिलेको परीक्षा प्रणालीलाई चाहिँ हामीले हेर्दाखेरि, हुन त अघि केही प्रसंग त सरले जोडिसक्नुभयो, वैज्ञानिक र व्यवहारिक छ कि छैन त सर?
1: यिनै कारणले चाहिँ व्यावहारिक हुन सकेको छैन। हामी वैज्ञानिकको हिसाबले सकेसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउने करिकुलम सुधार गर्ने, करिकुलममा पनि त्यो सब विभिन्न लेभलका हामीले त्यो स्पेसिफिकेसन ग्रेड भन्छौँ, विशिष्टीकरण तालिका बनाएर त्यहाँ सरल खालका प्रश्न, जटिल खालका प्रश्न, मध्यम खालका प्रश्न, सबै विद्यार्थीलाई समेट्न सक्ने खालका, सबै करिकुलमलाई समेट्ने खालका भनेर बनाउने प्रयास चाहिँ गरेका छौँ। हामीले पछिल्ला वर्षहरूमा धेरै सुधार हुँदै गएको छ, यो वर्ष पनि धेरै सुधार भएको छ परीक्षाका प्रश्न पत्रमा। यो कुरा हामीले वैज्ञानिक बनाउनलाई गरेको हो, वैज्ञानिक चाहिँ माथि गरेका छौं, तर त्यसको इम्प्लिमेन्टेशन पनि वैज्ञानिक हुनु पर्यो क्या। बनाउने कुरा तयारी मात्रै वैज्ञानिक भएर भएन, कार्यान्वयन पनि वैज्ञानिक हुनु पर्यो नि। कार्यान्वयनमा वैज्ञानिकता ल्याउन धेरै बाँकी छ म्याडम, धेरै धेरै धेरै बाँकी छ।
0: यसले सर अहिले जुन जीपीए प्रणालीको हामी वास्तविक यसले चाहिँ वास्तविक सिकाइको सही मूल्याङ्कन गर्छ कि गर्दैन सर?
1: यसले फरक चाहिँ गरेन म्याडम, सही र बेसही भन्दा पनि यसले फरक ल्याएन। किनभने आजका मितिमा हामी पुरानै ढंगले पढाइरहेछौ, शिक्षकले पुरानै ढंगले कापी जाँचिरहेछौ, यतातिर अङ्क दिएका छौ 50, 60, 70, 80 दिएका छौ, अनि त्यसलाई त्यो कपी जाँचिसकेपछि रिजल्ट गर्ने बेला आएर उतातिर टाँसेर चाहिँ कन्भर्ट गरेका छौ। कन्भर्ट त त्यो कक्षा कोठाको पढाइमा पो कन्भर्ट हुनुपर्ने त, उत्तर पुस्तिका परीक्षण गर्ने बेला पो कन्भर्ट हुनुपर्ने त, हामी त्यो पटकै गरेनौ म्याडम, गरेनौ क्या हामीले? हामीले त खालि त्यो गरेर पछि के त्यो हिजोको अङ्कन विधिबाट गरेर अहिले अक्षराङ्कनमा गएर कन्भर्ट मात्रै गरेर रिजल्ट गऱ्यौं, त्यसले त्यत्रो धेरै सुधार ल्याएन म्याडम। एउटा कुरा अर्को पनि अहिले हजुरले देख्नुहुन्छ, सञ्जालमा देख्छु यति जीपीए ल्यायो यति ग्रेड ल्यायो भनेर हालिरहेका छन् मान्छेहरू, यो होइन भनेर छौ। त्यहाँनिर मिस्टेक एउटा हाम्रो पनि के भएको छ भने म्याडम, प्रणालीको हाम्रो प्रणालीकै मिस्टेक चाहिँ के भएको छ भने त्यो लेटर ग्रेडिङ इन्डिभिजुअल विषयको थियो क्या, एउटा एउटा खास विषयको मूल्याङ्कन गर्ने, म नेपालीमा कमजोर छु गणितमा राम्रो छु भने मेरो गणित र नेपालीलाई सोलो डोलो एकै ठाउँमा मिसाएर दाल भात तरकारी गुन्द्रुक मिसाएर खाने होइन क्या, भातको स्वाद छुट्टै दालको स्वाद छुट्टै चटनीको स्वाद छुट्टै लिने हो नि, हामी मुछ्यौं रथल्यौं एकै ठाउँमा त्यो गरेर अनि रिजल्ट दियौं, भात मिठो थियो कि थिएन, तरकारी मिठो थियो कि थिएन, चटनी मिठो थियो कि थिएन, भात राम्रो थियो कि थिएन, तरकारी कस्तो थियो दुध कस्तो थियो भन्ने भनेको लेटर ग्रेडिङ। हाम्रो त लेटर ग्रेडिङ दाल भात तरकारी गुन्द्रुक सब मिसाएको एउटै हो, अनि अभिभावकले पनि त्यही बुझे त्यही सामाजिक सञ्जालमा आयो।
0: सर अहिले नि हामी त हुन त यो त कति ठाउँमा म पनि उठान गर्छु कि सर, रटान संस्कृतिकै विकास भएको देखिन्छ कि, उसको सिर्जना देख्न पाइन्न, उसको त्यो त्यो खालको तरिकाले खै कपी जाँचिन्छ जस्तो पनि लाग्दैन कि, उसले लेख्न खोजेको के थियो भन्ने हिसाबले होइन, के लाग्छ सरलाई?
1: हाम्रो ठ्याक्कै भन्दा कसमा हुन त हामी पूर्व गाउँ म्याडम, अब पश्चिमले धेरै राम्रो गर्यौं शिक्षामा, हामीभन्दा धेरै अगाडि भए त्यसैले उनीहरू विकसित भए पनि भनिरहेका छौं, र हो पनि हो पनि, शिक्षा एउटा दर्शनमा आधारित हुन्छ, शिक्षा हुरी होइन क्या म्याडम, हुरीको पत्कर जस्तो जता उडायो लयो जहाँ लगाएर मिल्काइदिनु हुन्छ भन्ने होइन, शिक्षा एउटा दर्शनमा आधारित हुनुपर्छ। अब यो विश्वमा देखिएका दुईटा, एउटा पश्चिमा दर्शन एउटा पूर्वीय दर्शन, हामी पूर्वका मान्छे अलि पछिल्ला दिनहरूमा हेर्ने हो भने एसियाको एउटा विचार, एसिया भन्ने एउटा जागरण आइरहेको छ, हामी पूर्व, त्यो पूर्व र पश्चिमको बीचको फरक छ, पूर्वको शिक्षा घोक्ने, पश्चिमको शिक्षा सोच्ने, उनीहरू सोच्ने हामी घोक्ने गर्यौं। सबभन्दा बढी चाहिँ के भयो भने म्याडम, यो हाम्रो परीक्षा प्रणालीले घोक्ने कुरालाई रटान दिने, हजुरकै शब्दमा फर्के, रटान दिने कुरालाई त्यो परीक्षाले प्राथमिकता दियो, रटान जसले दियो त्यसले अङ्क ल्यायो, जसले रटान दिएन त्यसको अङ्क आएन। हामी क्रिटिकल थिङ्किङ पनि भन्छौँ आजभोलि, एउटा चाहिँ त्यो क्रिटिकल थिङ्किङ चाहिँ पाठ्यक्रममा पाठ्य पुस्तकमा राख्ने कुरा गर्यौं, परीक्षा घोकन्ते, यता पढाइ चाहिँ सोचन्ते बनाउन खोज्यौं हामीले, त्यो दुई छाको बीचमा कतै पनि नभएर यो हाँस्न बकुल्लाको चाल भइरहेछ। अब हामीले यसलाई मिलाउन पर्छ कति, अनि फेरि अर्को कुरा म्याडम, हाम्रो फेरि के पनि भएको छ भने दुईटा कुरा हुँदो रहेछ क्या यो कक्षामा शिक्षकसँग पनि, एउटा विषय जानेको शिक्षक हुनुपर्छ, अर्को त्यो विषय पढाउन जानेको शिक्षक हुनुपर्छ, एउटा कन्टेन्ट एउटा पेडागोजी भन्दा रहेछौँ हामी त्यो शिक्षाको भाषामा, कन्टेन्ट पनि जानेको पेडागोजी पनि जानेको, कुरा पनि जानेको बुझाउन नि जानेको, कुरा जानेको बुझाउन नजानेको, बुझाउने तरिका पुरानै, कुरा नयाँ गरेपछि तालमेल मिलेन, अब त्यही त्यही त्यही त्यही खालको प्रणाली भइरहेछ, यसमा अलिक गम्भीर छलफल गर्नुपर्छ म्याडम। अब कहीँबाट सुधार गर्ने हो, मलाई त लाग्छ यसपटक सरकारले यति धेरै गम्भीर सोचेर गरेको हो भन्ने त त्यति धेरै विश्वास लाग्दैन मलाई म्याडमले सरकारले, तर पनि सरकारले के गर्यो यसपटक मलाई मजा लागेको भने आफू जाँच

0: रूपमा भन्छौ नि हामी विद्यार्थीलाई प्र्याक्टिकल नलेज गराएर जाने कुरा यो पेपर एन्ड पेन्सिल टेस्टले मात्रै हुँदो रहेनछ मेरो आफ्नै अनुभव भनौँ हामी यस्तै घोकन्ते विद्या पढेर गएको परीक्षा पनि उही 3 घण्टाको परीक्षा दिएको पढ्न गएको डेनमार्क एमफिल पढ्न त्यहाँ त गएपछि एमफिल पढ्नु यहाँ जिसिए भइसकेको मान्छे त्यहाँ गएर कक्षामा जाने बित्तिकै खुरुखुरु गुरुले पढाउने आफू सुन्ने नोट कापी लाने सार्ने होला भन्ने त बुझाइ हुन्छ नि म त त्यही संस्कारबाट आएको नि त्यहाँ त जाने बित्तिकै उसले तेरो विचार के ल प्रेजेन्टेसन गर भनेपछि खुट्टा काम्यो क्या मेरै म आफ्नै अनुभव भन्दैछु किनभने म त्यो अभ्यासमा प्र्याक्टिसै मलाई अभ्यास गराइएको थिएन तर यो विद्यालयमा हामीले कक्षा 1 देखि त्यो गरायो भने त उसलाई भोलि त्यहाँ जाँदा समस्या नपर्दो रहेछ नि त मैले भोगेँ मैले पाएको भएपछि 2nd क्लास भएपछि भोगेको मेरो जस्तो समस्या अरूले पनि भोगे होला नि भनेन नि होला मैले चाहिँ खुट्टा कामेको अनुभव गरेको छु किनभने त्यो अनुभवै थिएन त्यसकारण अब हामीले यो घोकन्ते भन्दा त्यो 3 घण्टाको पेपर एन्ड पेन्सिल भन्दा बाहिर पनि गएर विद्यार्थीलाई प्र्याक्टिकल गर्ने अनि कन्टिन्युस एसेसमेन्टको कुरा पनि गऱ्यौँ हामी गर्न म्याडम तर कन्टिन्युस एसेसमेन्ट भनेर नामको कन्टिन्युस एसेसमेन्ट गरेर खुरुखुरु पास गराउँदै नि उसले त्यो विषयवस्तु जानेपछि मात्रै उपलब्ध कक्षामा जाने कुराको सुनिश्चित नगरिकन खुरुखुरु सबै पास भन्न पनि थाल्यौं फेरि हामी त्यसले बर्बादी निम्त्यायो निकै धेरै समीक्षा गर्नुपर्छ म्याडम शिक्षा त शिक्षा बिग्रे देश बिग्रन्छ शिक्षा सप्रे देश सप्रन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ त्यो शिक्षकको मात्रै दायित्व होइन अहिले एउटा बर्बाद भएको म्याडम के छ भने एउटा परीक्षा खत्म भएपछि विद्यार्थीमाथि मात्रै थापलामा सजाय उसले मात्रै पाउने फेल हुने जस्तै त्यो विद्यार्थी मैले भनेको विद्यार्थी सजाय त उसले मात्रै
1: पायो
0: खोइ सिस्टमले सजाय पाएको म्याडम त्यो मान्छे अहिले अहिले पनि पढाउँदैछन् जस्तो लाग्छ मलाई त्यो मान्छे अहिले पनि निष्कासन भएको छैन सबै निकायमा पत्राचार गरेको छु मैले त्यहाँ बोर्डमा कमिटीमा राखेको छ यस्ता मान्छेहरूले अहिले पनि प्रश्रय पाए अहिले पनि अब पनि म्याडम अब यो अहिले बर्बाद भयो लापरवाही भयो कतिपय ठाउँमा चाहिँ के अरे पूर्वाग्रह सारे भनेर भन्ने कुरा पनि अहिले सञ्जालमा म देखिरहेको छु साँच्चै सरकारले को हो त त्यो गर्ने ल भन भनेर त्यसलाई कारवाही गर्न थाल्यो भने छो त त्यसलाई भनेर आउने को हो भने यी नै हुन् अहिले बर्बाद गर्यो भन्नेहरू जो छन् त्यसलाई छो त त्यो हाम्रो संगठनको त्यो हाम्रो पार्टीको त्यो हाम्रो यिनीहरू नै आउँछन् म्याडम भोलि हेरेर बसौँ त्यसो भएर त्यो नआउने कुराको इन्स्योर गर्ने हो भने सायद मलाई लाग्छ यसपटक हामीले पिन पोइन्ट गरेर फलानाका बदमासीले यो काम भएको भनेर भन्यो भने सायद कारवाही होला कि भन्ने अलि आश लाग्छ
1: हजुर यसमा म एकछिनमा आउँछु सर त्योभन्दा अगाडि अघि भर्खर सरले निकाल्नु भएको प्रसङ्ग जस्तै निरन्तर मूल्याङ्कन प्रणाली चाहिँ कतिको प्रभावकारी हुन सक्छ सर प्रभावकारी भएन
0: हुनु पर्थ्यो अत्यावश्यक थियो तर भएन हामीले राम्रोसँग बुझाउन पनि सकेनौ राज्यको तर्फबाट शिक्षकले यसलाई त्यो रूपमा सिरियस रूपमा नलिएको पनि हो यति भन्दा फेरि अघि म भन्दैछु म्याडम एउटा कुरा एउटा सबै कुराको सजाय विद्यार्थीले पाउने एउटा हाम्रो प्रणालीको बहुत ब्लन्डर मिस्टेक हो यो हाम्रो गल्ती हो यो विद्यार्थीको थाप्लामा हालेका छौँ त्यहाँबाट फुत्किएपछि हामी के गर्छौँ भने यो बिग्रेको शिक्षकले हो भनेर शिक्षकका थाप्लामा हालेका छौँ यो मैले अघि सुरुमा एउटा निवेदन गरेको थिएँ यो परीक्षा भनेको शिक्षक र विद्यार्थीको मात्रै होइन यो परीक्षा त हामी त्यहाँ बसेर काम गर्ने प्रशासनमा बस्नेको परीक्षा हो राजनीति गर्नेको शासक र प्रशासकको परीक्षा हो हामी त्यसलाई किन नस्वीकार्ने अनि एक्लै शिक्षकको थाप्लामा हालिदिएपछि त्यहाँ वातावरण छैन त्यहाँ सुविधा छैन त्यहाँ ट्रेनिङ छैन अनि राम्रो भएन भनेर हामीले सबै शिक्षकको थाप्लामा हालिदियो अहिले शिक्षक रिसाउनुको कारण पनि त्यही हो गल्ती सबैले गर्ने अब जस्तै मैले मात्रै भोग्नुपर्ने मेरा कारणले मात्रै बिग्रिएको हो भन्ने छ त्यो थोपरेको पनि सम्झनामा हाम्रो प्रणालीले हामीले गल्ती गरिरहेछौँ
1: कस्तो राम्रो सर यो भित्र त सबैजना पर्ने रहेछौँ होइन हामी नै अघि सरले भन्नुभयो नि केही कमजोरी गर्यो शिक्षकले उसलाई कारवाही गर्यो भने फेरि संगठन हार्यो भने अहिले पछिल्लो समयमा त अहिले नयाँ सरकार प्रधानमन्त्रीले भनौँ न यी विभिन्न संगठनका पार्टीगत संगठनहरू विभिन्न छन् नि शिक्षकको मात्रै होइन अन्य पत्रकारिता क्षेत्रमा पनि त्यस्तै छ हरेक क्षेत्रमा छ कि ट्रेड युनियनहरू सबै खारेज गरेर जाने भन्नुभएको छ यसलाई चाहिँ कसरी लिनुभएको
0: छ असाध्य विवादास्पद प्रश्न हो अहिले असाध्य चरको विवादको रूपमा छन् अब नपस्दा पनि हुन्थ्यो अब हजुरले नसोधे कसले सोध्ने मैले पनि भन्न भने कसले भन्ने भन्ने होला म्याडम यो ट्रेड युनियन चाहिँ यस्ता सामूहिक कामको हुने ठाउँमा यो आधारभूत कुरा हो प्रजातन्त्रको हिसाबले पनि मानवीय हिसाबले पनि हरेक हिसाबले ट्रेड युनियन हामीले मात्रै रोकेर पनि फेरि अहिले रबिन्सन क्रुसो जस्तो गरेर आइसोलेसनमा नेपाल मात्रै एउटा नयाँ नीति बनाएर भन्न सक्दैन विश्वव्यापी रूपमा आईएलओका कुरा छन् विश्व बजार

0: कुराहरू छन्, सबै कुराहरू छन्, यी सबै कुराहरूलाई फलोअप गरेर जानुपर्नेछ। आधारभूत मानवाधिकारको कुरा छ, श्रमका कुरा छन्, यी सबै कुरालाई हेर्दा ट्रेड युनियन चाहिँ चाहिन्छ म्याडम, इसेन्सियल कुरा हो। तर दल दलका घर घरका ट्रेड युनियन चाहिँ आवश्यक छैन। यो प्र्याक्टिस मलाई लाग्छ हामीले प्रतिनिधित्व गर्ने विश्वका कुनै पनि संस्थामा छैन। हामी चाहिँ यहाँ घर घरै हरेक विचार विचारका कुरा गरेर पार्टी पार्टीका संगठन बनायौं, जसले गर्दा यो स्थितिहरू निम्त्याएको हो। त्यसकारण त्यो आवश्यक होइन, त्यो आवश्यक होइन। तर ट्रेड युनियन नै हटाउने भन्ने सरकारले भन्छ भने त्यो चाहिँ टिक्ने कुरा होइन, चाहिन्छ। एउटा पेसा, एउटा ट्रेड युनियन, प्रत्येक पेसाका ट्रेड युनियनहरूको महासंघ फेडरेशन हुन्छ। हाम्रो त शिक्षामै फेडरेशन छ, पेसा पेसा शिक्षण पेसाको, अर्को कृषिको, अर्को मजदुरको, अर्को अर्कोको जोडीहरूको महासंघ हुन्छ। हाम्रो त हाम्रै महासंघ छ। अब यो प्र्याक्टिस चाहिँ राम्रो भइरहेछ।
1: एउटा प्रश्न सर, जस्तै अब यो शिक्षा प्रणालीलाई नै, परीक्षा प्रणालीलाई नै सुधार गर्न चाहिँ के गर्न आवश्यक छ सर?
0: हजुर, अब यसमा धेरै कुराहरू, धेरै फ्याक्टरले काम गर्ने कुरा भयो म्याडम। पहिलो कुरा त हाम्रो पाठ्यक्रम अलिकति वैज्ञानिक बनाउनु पर्नेछ। अर्को एउटा कुरा म्याडम, यसपटक हामी त्यतातिर गएनौँ, हजुरले नसोधेर ठिकै गर्नुभयो, तर म थोरै बोल्ने भएँ। यसपटक त्यो शैक्षिक सत्र परिवर्तन गरेर विदा, अनि आइतबार सोमबार विदा गर्ने कुरा आयो होइन, यो कुराले गर्दाखेरि पाठ्यभार पूरा हुँदैन भन्ने कुरा पनि आइरहेको छ। म यो कुरासँग जोड्न खोजेको, यो ठिक बेठिक अर्को कुनै बेला छलफल गरौंला। अब यो पाठ्यभार यदि अहिले राज्यले निर्णय गरिसकेपछि, राज्यको निर्णय त बाध्यकारी हुन्छ, लागू गर्नुपर्छ, म खुसी भए पनि बेखुसी भए पनि, मलाई मन परे पनि नपरे पनि मैले गर्नुपर्छ, राज्यको निर्णय पालन गर्नु मेरो दायित्व हो। अब राज्यको निर्णय कार्यान्वयन गर्दाखेरि पनि अब 52 आइतबार विदा थपिए, त्यसले त्यो पाठ्यभार त नसकिने भयो नि त, पाठ्य घण्टा पूरा नहुने भयो नि। यसको लागि पनि हामीले गर्नुपर्ने के थियो भने म्याडम, पाठ्यक्रमलाई एउटा त्यो ट्रिमिङ भन्छु क्या म्याडम, त्यो रुखलाई, हामी ठूलो रुख छ एउटा धुपीको रुख, सल्लाहको रुख, त्यसलाई काटेर छाँटेर ट्याक्क राम्रो गोलो बनाइराख्छौँ नि हामी, त्यो रुख मर्दैन नि, त्यो ट्रिमिङ गर्ने कुरा हो। त्यो हाम्रो कपाल काटे जस्तै, छाँटे जस्तै गरेर ट्रिमिङ गर्ने कुरा गर्नुपर्छ। हाम्रो पाठ्यक्रम कस्तो भएको छ भने म्याडम, त्यो एउटा छोरा मान्छेको कपाल जिङरिङ छोडेर यहाँसम्म पुगेको जस्तो राम्रो संरक्षण नगरिएको, खुसीले पाल्ने अर्कै कुरा भयो, त्यो जस्तो भइरहेछ क्या। त्यसलाई ट्रिमिङ गर्ने, छाँट्ने, मिलाउने, एउटा हाँगा बिगा नकाटेको विद्या के रुख जस्तो, बिरुवा जस्तै भइरहेको छ, यसलाई ट्रिमिङ गर्नुपर्छ म्याडम। एउटा अघि हजुरले भनेको वैज्ञानिक बनाउनलाई पनि ट्रिमिङ गर्न आवश्यक छ। धेरै कन्सेप्टहरू दोहोरिएका छन्, स्वास्थ्यमा त्यही पाठ छ, विज्ञानमा त्यही पाठ छ, सामाजिकमा पढेको पाठको कन्सेप्ट नेपालीमा पनि त्यही एउटा पाठ छ, विद्यार्थीले दोहोऱ्याएको छ, शिक्षकलाई पनि थाहा छैन, बनाउनेलाई पनि थाहा छैन, विद्यार्थीको समय बर्बाद भइरहेछ। उसको त एक एक सेकेन्ड बचाइदिनुपर्छ नि त हामीले प्रणालीले, उसलाई त एक एक सेकेन्ड बचाइदिएर उसको शिक्षा चाँडो सकेर अरू संसारमा काम गर्न दिनुपर्छ। हामी त शिक्षामै अल्मैलाइराख्यौं, र त्यो पाठ्यक्रममा भएका विषयवस्तुहरू, पाठ्य पुस्तकमा भएका कन्टेन्टमा भएका विषयवस्तुहरू ट्रिमिङ गर्नुपर्नेछ। त्यो गर्नु भनेको पाठ्यक्रममा परिमार्जन गर्नु हो। राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय आवश्यकता, विद्यार्थीको रुचि चाहना अनुसार पाठ्यक्रममा परिमार्जन गर्नुपर्नेछ। नम्बर एक, हजुरले प्रणालीमा सुधार गर्नुभयो, नम्बर एक त्यहाँबाट सुरु गर्नुपर्नेछ। परीक्षाको बारेमा त हामी धेरै छलफल गर्यौं, परीक्षा विद्यार्थीको अनुकूलको, विद्यार्थीलाई न्याय दिने खालको परीक्षा प्रणाली बनाउनु पर्नेछ। अर्को, शिक्षक, कक्षागत शिक्षक र विषयगत शिक्षक नदिइकन हामी चाहिँ शिक्षकलाई चाहिँ ल कायदाको एजुकेसन दिए भनेर पेलिरहेछौ, कक्षागत र विषयगत शिक्षक चाहिने होला नि, त्यो कुरामा व्यवस्थापन गर्नुपर्नेछ म्याडम। अर्को, शिक्षकको पाटोमा हेर्ने हो भने शिक्षक 1.6 ल्याएको शिक्षक भएर हुन्छ, डाक्टर हुनलाई 4 जीपीए ल्याएको हुनुपर्छ, ए प्लस ल्याएको हुनुपर्छ, पाइलट हुनलाई ए प्लस चाहिन्छ, शिक्षक हुनलाई हामीले एकपटक त्यो मिस्टेक गरेका छौँ, अलिअलि सच्याउँ पनि पछि, अलिअलि सच्याएका पनि छौँ म्याडम पछि, त्यो हामी अलि चेत खासी खाल्टामा परेपछि मात्रै बल्ल बुद्धि आउने रहेछ नि त हाम्रो त, अगाडि नसोच्ने। 1.6 ल्याएको शिक्षक हुनुपर्छ भन्ने, ल्याएको मान्छे शिक्षक हुन पाउँछ, शिक्षा पढ्न पाउनु पर्छ। 1.6 ल्याउनेले, म 1.6 वाला हुँ भने म त्यो 4 जीपीए ल्याउने विद्यार्थी उत्पादन कसरी गर्न सक्छु म्याडम? मेरो क्यापेसिटी भन्दा कहाँको कहाँको कुरा. त्यसकारण हामीले त्यस्ता गर्नै नहुने गल्ती गरेका छौँ. शिक्षक हुन त डाक्टर हुन भन्दा शिक्षकले त्यो उसले जहाज उडाउने हो, उसले चाहिँ त्यो के मेसिन चलाउने हो. शिक्षकले त मान्छे चलाउने हो, मान्छे बनाउने हो. त्यो मान्छे बनाउने मान्छे त दुनियाँमा सबभन्दा ट्यालेन्ट चाहिन्छ, सबभन्दा सुविधा सम्पन्न, सबभन्दा बढी सम्पन्न चाहिन्छ. त्यसकारण शिक्षकलाई असाध्य राम्रो सम्मान दिने र त्यो शिक्षकलाई छाँट्दाखेरि बेपत्तासँग छाँट्ने छाँट्नुपर्छ. हामी त स्वत थाई सबै प्रतिशत जस्तो भए नि हुन्छ. अनि केही नलाएपछि निर्णय गर्दा नै मन्त्रालयले गरेको निर्णयमा 1.6 लाख शिक्षक हुन पाइन्छ. अनि सकिएन शिक्षा. हामी यस्ता मिस्टेकहरू गरेका छौँ यी शिक्षकको पाटोमा. अरू भौतिक सुधारका कुरा, यी सबै कुरा त तपसिलका कुरा हुन् म्याडम. करिकुलममा र शिक्षकमा सम्मान र बलियो बनाइयो भने शिक्षा सुधार हुन्छ म्याडम.
1: हजुर, त्यो सँगसँगै यसै जस्तो परीक्षा प्रणालीलाई अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ सर?
0: अब एउटा कुरा त अघि हामी सुरुमै कुरा गऱ्यौँ, यसलाई अब सेन्टरले लिइरहने हो कि होइन, यसै गर्ने हो कि होइन, आवश्यक हो कि होइन. अब यसको औचित्य त अलिक कम भएर गइरहेको छ. हिजो एसी पास गरेपछि मात्रै लोकसभाको परीक्षा दिने, एसी गरेपछि मात्रै शिक्षक हुन पाउने थियो. अब हामी त्यसलाई बाह्रमा सारिसक्यौँ, बाह्रमा सारिसक्यौँ भने यो कक्षा दसको एसीको औचित्य के? खालि विद्यार्थीलाई दुःख दिनलाई मात्र, यस्तै कुरा गर्नलाई मात्रै एसी नभए पनि हुन्छ. अरू कक्षा नौको जसरी जान्छ, एघारको जसरी हुन्छ, दसको पनि त्यसरी हुँदा हुन्छ. अब स्कुलले गर्छ भन्ने विचार पनि आइरहेको छ. एउटा त्यता जान सकिने कुरा भयो. होइन भने अघि नै हामी सुरुमा पनि कुरा गरौँ, यो एक एक स्टेप स्टेप गरेर जाउन भन्यो भने अब यसलाई प्रदेशलाई दिने, प्रदेश स्तरमा क्वेसन बनाउने. त्यो एउटै क्वेसनले मात्रै पनि गर्दो रहेनछ भने चाहिँ, अब अहिले पनि हामीले प्र्याक्टिस त गरिसकेका छौँ. सातवटा प्रदेशका केन्द्रले बनाए पनि सातवटा सेट बनाएर परीक्षण पनि गरिसकेका छौँ. त्यो अनुभव पनि हामीसँग छ भने अब प्रदेशलाई नै त्यो जिम्मा दिएर गर्दा पनि यो कुरा हुन सक्छ. मलाई त मलाई त्यही एज अ पर्सनल भन्नुहुन्छ म्याडम, अब यो रूपमा आवश्यक पनि छैन प्रदेशलाई जिम्मा दिएर यो लफडा पनि बेसाउनु. हामी त्यो छोड एकैचोटि छोड्नु, हामीसँग यो परिवर्तनलाई रेसिस्ट गर्ने क्षमता अत्यन्त कमजोर नालायक रहेछौँ क्या. परिवर्तन त डाङडुङै गर्ने कुरा हो क्या. म कहिले काहीँ देख्छु, राजनीतिमा पनि देख्छु, परिवर्तन डाङडुङ गर्ने कुरा पनि हो. होला होस् पुर्याउनु पर्ने होला, बर्बाद नहोस् भन्ने कुरा, तर त्यो अड्कलेरै जाने भन्ने कुरा परिवर्तन हुँदैन. त्यसो गर्ने भने 100 वर्ष लाग्छ.
1: भनेपछि सरको विचार त यो अहिले जसरी 9-11 भएको छ त्यसरी
0: नै यसलाई दसाजी छोडिँदा केही फरकै पर्दैन
1: एकदम. के सर, अझ प्र्याक्टिकल रूपमा चाहिँ कस्तो भएको छ भने, पहिला त एसएलसी पास गरेको भन्ने थियो नि त, होइन? एसएलसी पास गरेकोले केही कामहरू पनि पाउनुहुन्थ्यो. अहिले प्लस टू भनेको छ, त्यो एसएलसीको सर्टिफिकेट कामै
0: नलाग्यो
1: कि, बिक्री नै भएको छैन कि. अब केही काम गरिरहेछ उसले एसएलसीको डकुमेन्टले भने पनि, अब 12 पास गरेर आउनु भन्नुभएको छ. त्यो महिलाहरूमा धेरै रहेछ कि. एक दिन म यही छलफलमा बसेँ, यस्तो गाह्रो छ म्याडम, अहिले हामी एसएलसी पास भनेर बस्यौँ, अहिले हामीलाई चाहिँ केहीमा पनि सहभागी नै नगराउने, प्लस टू गरेको चाहिन्छ भन्नुहुन्छ, होइन? यस्तो खालको अवस्था आएछ भन्नुभयो. म पनि झसङ्ग हामी नै कहीँ ग्याप भइरहेछौँ भने जस्तो पनि लाग्यो. यो विषयमा अझै गहन छलफल गर्नुपर्ने अवस्था पनि छ कि.
0: एउटा अर्को एउटा उदाहरण म्याडम, म आफै पनि त्यो कमिटीमा बसेर काम गरेँ. 2075 सालमा हामीले एउटा त्यो अनिवार्य शिक्षा ऐन बनाएका छौँ म्याडम, मूल शिक्षा ऐन भएको छ. त्यो ऐनमा के लेखेको छ भने म्याडम, 2085 सालको वैशाख 1 गतेदेखि नेपालमा कुनै पनि अड्डामा काम पाउनलाई त्यो आधारभूत शिक्षा पास गरेको सर्टिफिकेट चाहिन्छ भनेर लेखेको छ. त्यो काम लिन, यो जागिर खान होइन, म नागरिकता लिन जानलाई, मैले गाउँपालिकाको सिफारिस लिन जानलाई मैले कक्षा 8 आधारभूत शिक्षा पास गरेको हुनुपर्छ. इलेक्टेड हुनलाई, नोमिनेटेड हुनलाई, सेलेक्टेड हुनलाई, जहाँ पनि आधारभूत शिक्षा नभएको मान्छेले कुनै सुविधा पाउने, सहकारीको सदस्य पनि हुन नपाउने, वन समितिको सदस्य पनि हुन नपाउने, के पनि लिन नपाउने, त्यो गरिरहेछ ऐनले भनेको. 75 सालमा भनेको 85 सालको वैशाख 1 गते, आज हामी चाहिँ 83 सालको वैशाख सकेर चेतमा छ. अब 1 वर्ष सभा झन् पाउने 2 वर्ष झन्डै 2 वर्ष छ. 2 वर्षमा यो सब गर्न सम्भव छ देशमा? हामी त पुरै के दिनभरि सुत्ने अनि राति घोसा चोर्न जाने जस्तै भइरहेको
1: छ.
0: यही कुरा अहिले हजुरले भनेको 12 कक्षाको हकमा पनि लागू भइरहेको छ. हामी 12 कक्षा नभइकन हुँदैन भनिरहेछौँ. यतातिर त्यसलाई हटाउने, त्यसलाई त्यहाँ अपग्रेड गर्ने कुरातिर गरिरहेका छैनौँ.
1: हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: बहुत खुशी लाग्यो मलाई यो समय सन्दर्भ कार्यक्रममा म्याडम बोलाउनु भयो। म रेडियो सफलताप्रति हार्दिक आभार व्यक्त गर्छु। मलाई एउटा एक खालको म्याडम मैले त्यो उगुस मुगुस भएर लेखेको हुँ, त्यो फेसबुकमा लेखेँ, हजुरले कहाँबाट हजुरको आँखा पुग्यो र मलाई त्यहीँबाट हजुरले सुरु गर्नुभयो। मैले मेरो त्यो उगुस मुगुसलाई आम सरकारवालाहरूसँग पुर्याउने, म कति ठिक बोले कति बेठिक बोले त्यो आम सरकारवालाहरूले नै मूल्याङ्कन गर्नुहुनेछ, सुन्ने श्रोताहरूले मूल्याङ्कन गर्नुहुनेछ। मलाई यो अवसर दिनुभयो आफ्ना कुराहरू त्यहाँ राख्ने र शिक्षामा सुधारका निमित्त आफ्ना विचारहरू राख्ने फोरमको रूपमा यो समय सन्दर्भमा बोलाइदिनु भयो। म हार्दिक आभार कृतज्ञता ज्ञापन गर्छु। सुन्ने श्रोताहरूलाई पनि म श्रद्धापूर्वक नमन गर्छु। यसको बारेमा कमेन्टहरू आएर सुझाव आएर यो ठिक यो बेठिक भनिदिनु भयो भने म अझ खुसी हुन्छु। म यो मौकाका लागि आभार व्यक्त गर्छु, धन्यवाद भन्छु।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि सरलाई। शिक्षा क्षेत्रमा यो भनौँ न आफ्नो जीवनै त्यो क्षेत्रमा व्यतीत गरेको भएर होला शिक्षा क्षेत्रलाई एकदम गहिरो गरी बुझ्नुमा छ। ती विषयवस्तु उठान भयो भने हुन त समाजका अन्य विषयवस्तु पनि लेखिराख्नुहुन्छ सरले, होइन, उठाइराख्नु भएको हुन्छ। एकदमै हामी कर्म त गर्छौं, जे पेसा हात त्यसमा अझै तन मन धन वचन र कर्मले लाग्यौं भने त्यसको रिजल्ट चाहिँ एकदमै फरक आउँदो रहेछ सर, त्यो सरमा पनि देखिन्छ। सरलाई यो समय दिनुभयो। शिक्षा विभागका पूर्व महानिर्देशक शिक्षा विज्ञ बाबुराम पौडेल सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिब्बेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98116 62983, 98560 52855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052-67793 97650-59960। दोस्ती टू मिट्स।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
3: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
5: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
6: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
5: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4, पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852121750, 9251 2714।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: Studio time.
10: It's 9.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले दायर पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। रात्रिकालीन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग। धादिङमा 52 किलो अफिम र 3 वटा भरुवा बन्दुक बरामद। 100 रूपियाँ भन्दा बढ़ीको सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोग। मौद्रिक नीतिको तेस्रो त्रायमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत। र आज पनि मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघ संस्थाले रात्रिकालीन व्यवसायसँग सम्बन्धित 42 पुदे आचार संहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानकर्षण गराएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको 42 पुदे आचार संहिता पालन गर्दै लेकसाइड, डेमसाइड लगायत पोखराको केही भागहरूलाई 24 घण्टा वा रातभरि व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो। उक्त सहमति अक्षर कार्यान्वयन नहुँदा हो हल्ला, ध्वनि प्रदूषण र विकृति बढ़दा शान्ति सुरक्षामा नै असर परेकोले काशीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुविदेले जानकारी दिनुभयो। राति 2 बजे उता रात्रिकालीन व्यवसायलाई सञ्चालनमा रोक लगाउन समेत अनुरोध गरिएको अध्यक्ष सुविदेले जानकारी दिनुभयो। उल्लेखित विकृति विरूद्ध अनुगमनलाई तीव्र पार्न माग गर्दै पत्रमा पोखराका झण्डै 2 दर्जन पर्यटकीय संघ संस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ। ध्यानकर्षण पत्रमा भनिएको छ, सुन्दर पर्यटकीय नगरी पोखरालाई मिति 2080 चैत 4 गते पर्यटकीय राजधानी घोषणा गर्ने को अवसर पारेर 24 घण्टा खुल्ला रहनेछ भन्ने सन्देश दिने र पोखरालाई पर्यटकीयमय बनाउने उद्देश्य अनुरूप पोखरा महानगरका प्रमुख एवं जिल्ला प्रशासन कार्यालयको मातहतमा बैठकपछि लेकसाइड, डेमसाइड लगायतका पोखराका केही भागहरूमा 42 बुदे आचार संहिता पालन गरी 24 घण्टा वा रातभरि व्यवसाय सञ्चालन गर्न दिने सहमति रहेको थियो। उक्त आचार संहिता पालन हुन नसक्ने व्यवसायको हकमा राति 11 बजे नै व्यवसाय बन्द गर्नुपर्ने र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनलाई निरन्तरता जारी राख्ने भनी निर्णय गरिएको भए पनि अनुगमन हुन नसकेको कारण सबै खालका पसलले मदिरा बेच्ने, सड़कमा अनावश्यक हल्ला गर्ने, रातभरि ठूलो आवाजमा मोटरसाइकल दौड़ानी पटकाउने, समाजको शान्ति सुरक्षामा खलबलाउ पराउने, पर्यटन तथा स्थानीयवासीहरूलाई त्रसित तथा आतंकित पार्ने र भव्य भय सिर्जना गर्ने अवस्था रहेको हुँदा यस क्षेत्रको वातावरण र शान्ति सुरक्षामा नै संकट पर्न गएको, लागू औषध प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ़दै गएको, दिनौ जसो झैझगड़ा हुने गरेको, पर्याप्त मात्रामा सीसीटीभी क्यामेरा जडान नभएको र भएको क्यामेराको उचित मरम्मत सम्भार नभएको तथा पर्याप्त मात्रामा सुरक्षा साधनको सन्देश प्रवाह गर्न नसकिएको

को इच्छाले पूर्ण निर्धारित तय भएको होटल प्रतिष्ठानहरूमा जाने वातावरण नभएको हुँदा उक्त कार्यालय निरुत्साहित गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरूलाई समेत कार्यवाही गरी पाऊ भनी हार्दिक अनुरोध गर्दछौ। पत्रमा होटल संघ पोखरा नेपाल लगायत पोखरा छकावडा श्री विष्णुबहादुर भट्टराई पोखरा पर्यटन परिषद अन्तर्गतको संस्था होटल संघ नेपाल गण्डकी र अन्य पर्यटकीय संस्थाहरूको तर्फबाट हस्ताक्षर गरिएको छ। फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिणाममा अवैध लागु औषध अफिम र हतियार बरामद गरेको छ। दक्षिण धादिङको बेनीघाट रोराङ गाउँपालिका दुई होवाङबाट 51 किलो 980 ग्राम शुद्ध अफिम बरामद गरिएको छ। अफिम र अवैध भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने 35 वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ। प्रतिवादी खोज्ने क्रममा लागु औषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा बाख्रा बाँध्ने कोटभित्र लुकाएको अवस्थामा 4 फिट 6 इन्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो। तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै 5 वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको नायब उपरीक्षक दाहालले बताउनुभयो। स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल 51 किलो 980 ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ। पक्राउ परेका तामाङ यसअघि लागु औषध मुद्दामा संलग्न रही फरार रहेको प्रतिवादी हुन्। बरामद लागु औषध र हतियार सहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखियो। लागु औषध र अवैध हतियार खजना सम्बन्धी मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याथप गरी उनलाई हिरासतमा राखिएको छ। प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुक सहित 28 वर्षीय विराज तामाङ र सानो कान्छा तामाङलाई आफ्नै घरबाट पक्राउ गरी थप कार्यवाही अघि बढ़ाएको छ। दुवैजनालाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनु भएको छ। सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीको सामान भन्सार लिने अवस्था बेकारण नगर्न अन्तरिम आदेश दिएको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनाई गर्दै प्रधान न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगालले इजालसले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भइसँगै अब सीमा पारीबाट तरकारी औषधि लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्य माथिको वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमा नाकामा कडाई हुन थालेको थियो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फूर्ति लक्ष्य अनुसार रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूआतदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्य दिशालाई निरन्तरता दिएको जनाएको छ। समीक्षा अनुसार ब्याजदर करिडोर बैंक दर अनिवार्य नगद मौजदा तथा वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अपेक्षा गरिएको छ। प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धि दर 1.98% सीमित भए पनि उद्योग क्षेत्रको वृद्धि दर 5.67% र सेवा क्षेत्रको वृद्धिदर 4.21% रहने अनुमान गरिएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा कुल गृहस्थ उत्पादनमा लगानीको हिस्सा बढ़ेको छ। थोक तथा खुद्रा व्यापार आन्तरिक तथा बाह्य पर्यटन जलविद्युत वित्तीय तथा बीमा यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। समीक्षा अनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढ़े पनि आर्थिक गतिविधिमा सुधारसँगै त्यस्तो कर्जामा सुधार आउने अपेक्षा गरिएको छ। 2082 चैत मसान्तसम्म प्राथमिक पूँजी तथा पूँजी कोषको जोखिम भारतीय सम्पत्तिसँगको अनुपात नियमनिकाय मापदण्डभित्र रहने उल्लेख गर्दै समग्र वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै यस्तो अवस्थाले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभाव व्यवस्थापन गर्न आवश्यक कदम चाल्न बैंक सजग रहेको जनाएको छ। खेलकुदको समाचार आईसीसी विश्वकप क्रिकेट लीग श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिवेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष

चारमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। कीर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान दुई रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। अब एउटा मौसम सम्बन्धी जानकारी। आज मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अप्नाउन भनेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँ बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेश प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पटक। रात्रिकालीन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग। धादिङमा 52 किलो अफिम र 3 भरुवा बन्दुक बरामद। 100 रूपियाँ भन्दा बढ़ीको सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोग। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक। अधिकांश नीतिगत व्यवस्था यथावत। र आज पनि मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर सङ्गाल आउनेछ। हामी छौं सफलताको पाइलामा। अब के भेरन्त भए सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 97659650960। दोस्ती टु मिट स।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
7: होइन, के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको

0: पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: हेर्न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब

0: निरीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क पिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061544734। मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टल भेटनरी सेन्टर।
1: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
2: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460066042, 98660041081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल।
11: अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615530501589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटो कपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-8-53।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850 1246 9850 1052 10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
3: आयो है मासु ताजा ताजा मासु दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्ती टू मिट।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98161 15 475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615898488।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: तो अझै राम्रो भएको सुन्न पाउँ। यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढै रहनुहोस्।
1: तिमी खुसी छौ रोसँग?

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846606642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450 50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
2: It's 1 p.m.

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: 농아짱, 엄청하게 가니 소배 좋네 오는다. 내가 첫발자 좋는 몰라요.
1: 레디오 첫발자 엑시핀 토플러 짤 메가헐
2: 좋는 몰라요.

0: खोइ दाई, एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
1: छोरा स्कुल गर्छ, छोरी चाहिँ बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: ए बाबु, हजारो छ, टच बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
5: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
10: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ
11: रेडियो सफलता 103.4 मेगाहर्ज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्ती टु मिट्स।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू ग्यासको साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार।

0: राख्नुपर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
1: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
2: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिट्समा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं ओके अबको क्रममा पनि यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

अलराइट, सो गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ। अब भने यो साता उत्कृष्टमा पढ्न सफल इङ्लिस, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा। सुपर हिट्स अफ द विक इङ्लिस।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

रेडियो साताउत पृष्ठमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरि कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 014952966 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म सुनेर साथी भए सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियोले
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061 574 225 98 560 21 440 98 560 60 127 र 98 038 21 440 सम्झनुहोस् है, सेक्युरिटी गार्ड को तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
10: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
11: वेस्ट सल्फर ने आयो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस,
10: अब सब को लागी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल। अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
12: कन्ट्याक्ट 0615530501589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
14: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: कार्यक्रम पुस्तकका पानाहरू
3: तिमी पनि ठुली भयो तिम्रो पनि घर बार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ अब भन तिम्रो के विचार छ पानी छक्क परि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो अनि विस्तार त्यसका तृक्ष आवाजले कान पहिरा हुँदै गए जस्तो लाग्यो अनि छानीलाई लामो जिन्दगीको पथमा हेर्दै गर्दा अकस्मात आज चिप्रे जस्तो लाग्यो
2: कार्यक्रम

नमस्कार। कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक सवा नौ बजेदेखि दस बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको हामीले नवौं श्रृंखलासम्म वाचन गरिसकेका छौं। आज हामी राधाको दशौं श्रृंखला वाचन गर्न गइरहेका छौं। नवौं श्रृंखलासम्म वाचन गरिसक्दा कंस र युद्धको लड़ाई कृष्णले जितिसकेपछि राधालाई भेट्न कृष्णको दूतको रूपमा उद्धवजी आउनुहुन्छ। उद्धवजीलाई आम नागरिकले अथवा वज्रवासीले कृष्ण नै हुन् भन्छन्, तर राधाले उद्धवजीलाई चिन्नुहुन्छ र राधाले कृष्णलाई देख्न चाहने ती आँखाहरूको शीतलताका लागि राधाले उद्धवलाई हेरिरहेको प्रसंगसम्म हामीले वाचन गरिसकेका छौं। अब पुस्तकका पानाहरूमा दशौं श्रृंखला वाचन हुन्छ। मेरा एकोराई र मयूनताले अप्ठ्यारोमा परेका तिनैले कुरा शुरू गरे। वज्रबाट सबैजना मथुरा पुगे। तिनीहरूले कृष्णलाई भेटे, तर तपाई जानु भएन। बाबा नन्द र माताहरूका साथमा पनि तपाई नजानु भएपछि कृष्णले तपाईँको धेरै सम्झना गर्नुभयो। आफ्नो कामको व्यस्तताले अहिले उहाँलाई यहाँ आउन सम्भव भएन, त्यसैले तपाईंलाई भेटी कृष्णको खबर बताउन भनी उहाँले मलाई पठाउनुभयो। जस्तै व्यस्तता भए पनि एक दिनका लागि एकछिनका लागि भए पनि उनले मन गरेका भए आउन सक्थे। धेरै टाढा पनि होइन मथुरा, र उनले एकैछिन छोड्न नमिल्ने पनि त होइन। उनी त्यहाँका राजा पनि त होइनन्। कृष्णलाई वास्तवमा भित्रै हृदयमा हाम्रो त्यति माया नै छैन। मलाई विश्वास हुन थालेको छ हामी मात्र उनलाई माया गर्दा रहेछौं। तिनी त अगाडि परुञ्जेल मात्र साखिलो हुने तर रूखो मनका रहेछन्। जहाँ गयो त्यही टाँसिनी, जो नजिकमा पायो त्यसै लसिनी। किनकिन मलाई आज कृष्णको आलोचना मन खोलेर गर्न मन भइरहेको थियो। कृष्णका घनिष्ठ मित्रले सुनेका यी कुरा तिनका कानमा पुगुन् भन्ने मेरो मनदेखि चाहना बढ़ेर आयो। भने नत्र भने त्यत्रो युद्ध लड़ियो, वज्रकै भरमा लड़ियो युद्ध। वज्रवासीकै आर्थिक तथा भौतिक सहयोग सबैभन्दा ठूलो थियो यस युद्धमा। यस युद्धमा सुशीला जस्ता मेरा साथीहरूले वीरगति प्राप्त गरेका छन् कि वज्रवासीप्रति कृतज्ञता देखाउन पनि एकपल्ट उनले यहाँ आउनु पर्दैन। सबैले दौड़ी दौड़ी उनलाई भेट्न मथुरा नै जानुपर्ने। उनी एकजना आइदिँदै हुनेमा यहाँबाट गाउँ नै उठेर गइसक्यो। त्यो भीड़मा म किन जानु? मैले त कृष्णलाई आफ्नो सबैभन्दा असल साथी पो मानेकी छु। मलाई ठूलो घमण्ड छ कृष्णमाथि। कृष्णलाई देखाएरै मैले अरूका अघि आफूलाई विशेष बनाएकी छु। तर तिनी भने म प्रति केवल औपचारिकता निर्वाह गरेर मुक्त हुन खोज्छन् जहिले पनि। किन जाँचिरहन खोज्छन् म जान्दिन। वस्त्रमै हुँदा पनि सुशीलाहरूको भीड़मा नाची नाची मलाई चिर्याउँथे। मनमनमा रुँदै ओठमा हाँसेर सहन्थे म। बिचरा त्यही सुशीला पनि उनकै सहयोग गर्दा गर्दै युद्धमा मारि। मैले त यो युद्धमा कुनै सहयोग गर्न सकिन। बरू उनलाई अल्छाउ नै खोजे होला। हुन त म को हुँ र तिनकी? तिनले मेरा प्रति उत्तरदायी हुनु नै पर्ने के नै छ र? तिनका सामु एक भन्दा एक रूपसी सुन्दरीहरू छन्। तिनलाई मैले भन्दा धेरै माया दिने प्रेम दिने नारीहरू कति छन् कति दुनियाँमा? म एउटी यो वज्रवासी गाउँले केटी मथुरा नगरका रूपसीहरूका तुलनामा मेरो के हैसियत छ र? होइन उद्धवजी, तपाईँले कृष्णलाई मेरा यी सबै तिता कुराहरू सुनाइदिनुहोला। जति बोल्यो त्यति आँखाबाट आँसु बग्थे। थाम्नै गाह्रो हुन्थ्यो। मेरा कुरा सुनेर उद्धवजी पनि गम्भीर र भावुक भए। तिनले भने, राधाजी, कृष्णले मलाई तपाईँ र उहाँ बीचको अन्तर सम्बन्धका बारेमा सबै कुरा बताउनु भएको छ। रासमण्डलको कुरा पनि गर्नुभएको छ। तपाईँका सबै सखीहरूको चर्चा पनि गर्नुभएको छ। सुशीलालाई सम्झेर त उहाँ पटक पटक भावुक बन्नुहुन्छ। सुशीला त राधाकी प्राणै हो। सुशीला बिना कि राधाको अवस्था के होला वज्रमा म कल्पनै गर्न सक्दिन भन्नुहुन्छ। मेरा लागि वज्रवासीले गरेको लगानी म कहिल्यै बिर्सन सकुला र? त्यो वज्रले मलाई शत्रुका हातबाट लुकाएर हुर्कायो, बढ़ायो, माया दियो, धन बल जन बल सबै दिएर आज कंसमाथि विजयी गरायो। मलाई डरो बनाएर उभिन जुझ्न प्रेरित गर्ने राधा मेरो शक्ति हो। तिनलाई सम्झेर नै म सदा कठोर भन्दा कठोर निर्णयहरू गर्दछु। त्यसैले हे उद्धवजी, तपाई गएर राधालाई भेटी मेरो यथार्थ समाचार सुनाउनुहोस् भनी मलाई यहाँ पठाउनु भएको हो उहाँले। राधाजी, तपाईँका मनमा भएको पीर स्वाभाविक छ। कृष्णप्रति तपाईँले दुखी हुनु प्राकृतिक छ, तर उहाँ पनि तपाईँ बिना त्यहाँ उदास हुनुहुन्छ, एक्लो हुनुहुन्छ। बाहिर अरूले देख्दा खुशी नै देखिए पनि तपाईँलाई भेट्न नपाएकोमा मन मनै साह्रै न्यास्रिनु भएको छ भन्नुहुन्थ्यो। यत्रो युद्ध जितेको के सार भयो र? अब यो विजयलाई हेर्न राधा नै आइनन्।
उद्धवको कुराले म फेरि भावुक भए। मैले कृष्णको मनको अवस्थालाई स्वीकार गरे। वास्तवमा तिनले मलाई नै भेट्न पनि उद्धवलाई पठाएका हुन् भने तिनी प्रति मैले किन चित्त दुखाउनु? बरू उनलाई शुभकामना र बधाई दिनु ठिक होला भन्ने लाग्यो। मैले उद्धवलाई केही दिन वस्त्रमै राखे। झर्लक्क हेर्दा कृष्ण चाहिँ देखिने, तिनका कृष्णको अंश केही त थियो नै। मैले तिनलाई वस्त्रका ती सबै ठाउँहरू घुमाए जहाँ कृष्ण र म घुम्ने गर्थ्यौं। कृष्ण र मैले टेकेका बाटाहरू, बसेका ढुंगाहरू, चढ़ेका रूखहरू, नाचेका चौरहरू सबै देखाए। तिनी साह्रै प्रसन्न भए, भने यस्तो सुन्दर वस्त्रमा हुर्केका कृष्ण किन त्यति सुन्दर नहुन् त? वस्त्रको त हावा पानी, माटो, बोट बिरूवा सबै ईश्वरको अंश जस्तो रहेछ। ईश्वरको अंश होइन उद्धवजी, प्रकृतिको वासस्थान भन्नुहोस्। वस्त्रमा सिंगै प्रकृति उत्रिएकी छन्। हामी सबै प्रकृतिका सुन्दर रचना हौ। उद्धवजी धेरै कुरा सुन्थे र थोरै बोल्थे। उद्धवजीसँग पुराना स्मरणीय स्थलहरू घुम्दा घुम्दै ममा स्फूर्ति बढ़ेर आयो। मनको उदासीनता पनि विस्तारै हराउँदै गयो। जीवनको रासमयताको आभास हुन थाल्यो। पहिला यिनै ठाउँहरू घुम्दा मलाई लाग्थ्यो यमुना तट यही हो, सुगन्धित मलय पवन पनि यही हो, फलफूलका बोटहरू पनि तिनै हुन्, कोइलीका बोली, चन्दनका वृक्ष पनि तिनै हुन्। रासमण्डलको सुन्दर ठाउँ, गोपिनीहरू हरेक महिना फर्की आउने पूर्णिमाको जुन, टाढा टाढासम्म देखिने नीलो आकाश र त्यहाँ बस्ने विभिन्न आकृतिका बादलका टुक्राहरू, टाढा टाढा जंगलमा पाइने गीत, वस्तुका चरणका ध्वनिहरू सब तिनै हुन्। तर यी सबै दृश्यहरूसँग मात्र कृष्ण छैनन्। कृष्ण नभएको र अरू सबै भएको पनि नभए जस्तो लाग्थ्यो। मनमा खालीपना बढ़ेपछि बाहिरी पूर्णताको कुनै अर्थ नहुँदो रहेछ। तर जब उद्धवजी आए, कता कता फेरि यो उदासीनता र निराशा हट्दै गयो। उद्धवजीले कृष्णले पठाएका सबै समाचारहरू सुनाएपछि भने म फेरि वस्त्रको हावामा उति बेलाकै जस्तो सुगन्ध पाउन थाले। उनले फुक्ने गरेको मुरलीको धुन तिनै जंगलमा गुन्जिरहेको र सबै भय लज्जालाई त्यागेर उनको काखमा सिर राखेर निदाउन खोजिरहेको जस्तो बोध हुन थाल्यो। सबै पुराना स्मरणहरू ताजा भएर आए। जीवनमा नयाँ केही संचार हुन थालेको लाग्यो। वास्तवमा प्रेम के चीज हो? यसमा त्यस्तो के तत्व छ? केले यति नराम्रो गरी सबै बुद्धि, विवेक र चेतनालाई नै ग्रसित गर्दछ? सबै लाज, डर, घृणा, लोभ, मोह, उमेर, अवस्था, स्थान, समय सबै कुरालाई विस्मृत गराउँदै गर्लममा छोपेर आउने यो कस्तो भाव तत्व हो जसले शरीरको उपस्थितिलाई समेत ग्रौड बनाइदिन्छ? शरीरकै माध्यमबाट शरीरकै आवश्यकताले इन्द्रियहरूको सशक्तता उत्पन्न हुने यो अनुभूति तर कति अनौठो, लोभ लाग्दो र प्रिय छ। मैले कृष्णमा आफूलाई घुलिसकेकी पनि थाहा पाइन। कृष्ण मभित्र पसेर विलय भएको पनि थाहा पाइन। मैले थाहा पाउँदा त म एउटा

माधवजीलाई मैले कृष्ण जतिकै नजिक ठानी सबै मनका कुराहरू भनेर पठाएकी थिए। विदाईका बेला माधवी, मालती, चन्द्रमुखी, शशिकला, रत्नमाला, पारिजात, कलावती, तुलसी, विशाखा आदि सबै भेला भएका थिए र उनीहरू सबैले आफ्ना खबरहरू कृष्णलाई पठाएका थिए। अन्त्यमा पनि कृष्णले यो चालादेखि माधवीको चित्त बुझेको थिएन। त्यसले त उद्धवलाई हिँड्ने बेलामा पनि भने, उद्धवजी कृष्णलाई भनिदिनु, तिनी चोर हुन्, फटा हुन्, तिनले हामीलाई खालि उपयोग मात्र गरे, हाम्रो एकोरो माया लिएर बदलामा केही दिएनन्। वास्तवमा तिनी आफै पनि के राम्रा छन् र काला न काला मर्न आँटेका लुटे। तिनी न धनी हुन् न सुखी नै, अनुपम गौरव गर्नुपर्छ, कुरै पनि तिनीसँग के छ र उनको पराक्रम वा ऐश्वर्य नै दुर्लभ पनि त छैन। यदि तिनी हामी जस्तै साधारण मान्छे थिएनन् भने हामीसँग किन नाच्थे गाउँथे? हामीलाई छानी छानी उपयोग गर्ने ती त महास्वार्थी हुन्। यदि तिनी मैले चिनेका जस्ता होइनन् भने तिनले वस्त्रमा आएर हामीसँग माफी माग्नुपर्छ, हाम्रो प्रेमको सम्मान गर्नुपर्छ, होइन त राधा? तर माधवीको तितो समाचारको मैले कुनै समर्थन वा विरोध गरिन। माधवीको स्वभाव पहिलेदेखि नै यस्तै कडा थियो। चित्त नबुझे ऊ तुरन्त प्रतिक्रिया दिइहाल्थी। माधवीलाई ठिक ठाउँमा ल्याउन सक्ने त सुशीला मात्र थिए, तर अब त्यो कहाँबाट आउनु र हामी सबै मध्ये महान हुन पुगी सुशीला। त्यसले युगौं युगसम्म अमर हुने काम गरी हामी भने शरीरको मायाले बाँधिएरै बाँच्यौं, शरीर बाँचुन्जेलसम्मका लागि मात्र। उद्धव फर्किएर गएपछि सधैं सपनामा देख्न थाले कृष्णलाई। तिनी सपनामा कहिले रहर लाग्दो सुन्दर र बलवान भएर आउँथे, कहिले मरण च्यासे दुब्लो र निराश अनुहार लिएर आउँथे, कहिले म रोइरहेकी हुन्थे उनी सम्झाउँथे, कहिले तिनी रोइरहेका हुन्थे म सम्झाउँथे। पहिला कहिल्यै सपनामा नदेख्ने तिनी विपना जत्तिकै बाक्लै देखिन थाले। अनौठा अनौठा कुरा गर्थे तिनी, समातेर आफ्नो छेउमा राख्न खोज्थे, म भाग्न खोज्थे पर पर। उद्धव गएको निकै समयपछि मथुराबाट एउटा लावा लस्कर साथ नन्द बाबा, आमाहरू र अरू थुप्रै वस्त्रवासीहरू फर्किआए। तर ती आउनेहरूको लस्करमा कृष्ण थिएनन्। कत्रो उत्साहका साथ दौड़दै स्वागत गर्न गए कि म त्यत्तिकै निराश भएर उभिरहे। कृष्णलाई साथै ल्याउन नसकेकोमा उहाँहरूको अनुहार पनि त्यति प्रसन्न थिएन। तर कृष्ण नआएकोमा पहिला पहिलाको जस्तो हुरुक्क हुने गरी दुःख लागेन मलाई। तिनका लागि म एक्लैले दुखी भइरहनु उपयुक्त पनि देखिन। मनभन्दा बुद्धि बढ़ी सक्रिय हुन थालेको थियो मेरो। बिस्तारै लामो मथुरावासपछि फर्किआउनु भएकी आमाले मथुरामा भएका सबै कुरालाई विस्तृत ढंगले सुनाउनु भयो। अरू कुराको त मलाई खासै चासो थिएन, कृष्णकै बारेमा बढ़ी सुन्न मन थियो। तर आमाले कृष्णको भन्दा पनि त्यहाँ भएका कुराहरूको चर्चा धेरै गर्नुभयो। भन्नुभयो, बाटैदेखि हाम्रो भव्य स्वागत गरिएको थियो। कृष्ण, बलराम र वासुदेव धेरै ओरसम्म नै हामीलाई लिन आएका थिए। नगरवासीहरू सड़कका दुवै किनारकामा लस्कर लागेर हात जोड़ी हामीलाई प्रणाम गरिरहेका थिए। सबै मान्छेहरू नन्दजी र यशोदालाई हेर्न चाहन्थे। नन्दजी र यशोदाले कत्रो काम गरेका रहेछन् भन्ने कुरा मथुरा पुगेपछि मात्र बुझे। मैले पनि एउटा साधारण बालकलाई हुर्काएका रहेछन् तिनीहरूले। तिनीहरूले त एउटा युगान्तकारी व्यक्ति पो बनाएका रहेछन्। मथुरावासीको जय जयकारले सारा नगर गुन्जायमान भयो। छोरी, त्यत्रो स्वागत त जीवनमा कल्पनै गर्न सक्दिन। मलाई नन्द बाबाहरूसँग मथुरा जान पाएर धन्य भएको अनुभव भयो। तिमी गएकी भए तिम्रो पनि त्यहाँ ठूलो कदर हुन्थ्यो। मान्छेका मुख मुखमा सुशीलाको चर्चा थियो। सुशीलाले पाएको वीरगतिले मथुराका प्रत्येक मानिसको मनमा गरौं बनाएको छ। चन्द्रभानुलाई मथुरावासीले ठूलो अभिनन्दन गरे। त्यस समारोहमा उभिएर कृष्णले सुशीलाका बारेमा बोल्दा बोल्दै आफै भक्का निएर सारा श्रोताहरूलाई रुवाइदिए। सुशीला प्रत्येक मथुरावासीका घट घटमा बास गर्न पुगेकी छ। त्यस समारोहमा चन्द्रभानुले आफ्ना दुर्व्यवहारको उल्लेख गर्दै सबैसँग क्षमा पनि मागे। कृष्णले उनलाई अंगमाल गरी ती सबै पुराना कुरा बिर्सिन अनुरोध गरे। हामी सबैलाई नगरको दक्षिण भागमा रहेको एउटा भव्य दरबारमा राखिएको थियो। त्यहाँ टाढा टाढासम्मका सुन्दर दृश्यहरू देख्न सकिन्थ्यो। स्वच्छ हावा र सुगन्धित वातावरणले युक्त त्यस दरबारमा हामी साह्रै सुविधापूर्ण भयौं। नन्द बाबा र यशोदा मातालाई भेट्न आउनेहरूको तातीले दरबार कहिल्यै खाली नहुने। अनेक उपहार र फूलमालाले उनीहरू पुरिन्थे। बिहानदेखि नै बाटाभरि पनि चिन्तित र हारेकी जस्ती यशोदाले मथुरामा पुगेपछि आफ्नो त्यस्तो सम्मान देखेर स्वयंलाई बिर्सिन्। प्रत्येक दिन कृष्ण र बलराम भेट गर्न आउँथे। हामी पुगेको दोस्रो दिनमै यशोदा र
एक नङ्साको भेट गराए कृष्णले। एक नङ्सा हल्लक्क बढेकी राजर्षी चाकर पाएर हुर्किएकी रूपवती रहेछन्। तिनका हातका औंला, आँखाका दाना, चौरा निधार, सुन्दर नाक र चम्किला दाँतले भाग्यवती देखिन्थिन्।

0: उनको रूप र गुणका तुलनामा धेरै गम्भीर र क्रन्त जस्ती राख्थिन्। कता कता हराए जस्ती, बिरानो संसारमा भर्खरै जन्मिए जस्ती, आफ्नो अस्तित्व नै नभेटेर टोलाए जस्ती थिइन्। रूप र जीव अनुसार तिनमा चाञ्चल्यता र मुस्कान पनि थपिँदो हो त कति सुन्दर देखिँदी हुन्। तर विचारा तिनको अवस्था देखेर त्यसै त्यसै आँखा रसाउँछन्। आफ्नो जन्मका पछि यत्रो सारा रहस्य लुकेको कुरा भर्खरै थाहा पाए कि तिनले आफूलाई सम्हाल्नै सकेकी थिइनन्। जब तिनले चाल पाइछन् कि तिनको मामा कंसले उनका माता पितालाई किन कैद गरेको छ तथा वास्तवमा तिनी कसकी छोरी हुन्, तिनी विचेत भएकी थिइन् रे। कंसको वध हुनुभन्दा एक दिन अघि मात्र यो रहस्यको पर्दाफाश भएको रहेछ तिनलाई, जसलाई बाबुआमा पनि चिनेकी थिइन्। तिनीहरू परचक्री हुन् र जसलाई देखेकै छैन तिनीहरू तिनका बाबुआमा हुन् भन्ने कुराले साह्रै नै अचम्मित पनि भइछन्। पहिलोपल्ट नन्द बाबा र यशोदाले आफ्नी छोरी एकनंसालाई आफ्नो अघि देखेर तिनीहरू मूर्ति जस्तो भएका थिए। एकनंसा पनि एकोरो तिनीलाई हेरेर लाटिए जस्तै भइन्। धेरै बेरसम्म त्यहाँ कुनै गति नै उत्पन्न भएन अनि एकअर्कामा रुवावासी मच्चियो। हठात कसैको मृत्यु भएपछिको जस्तो कोलाहल भयो। दरबार नै अनौठो रुवावासी थियो। त्यो कैयौं वर्ष अघि आफूले जन्माएकी छोरीको अनुहार पहिलोपल्ट देखिएकी थिइन्। यशोदा र एकनंसा पहिलोपल्ट आफूलाई 10 महिना कोखमा बोक्ने आमालाई देखिरहेकी थिइन्। नन्द बाबा त जहिले पनि उस्तै गम्भीर देखिन्थे, तर त्यहाँ रुन सहयोग गर्नेमा म पनि राम्ररी नै थप्पिएकी थिए। राधा छोरी साँच्चै भनेको त्यस्तो दृश्य त ठूला भाग्यमालीले मात्र देख्न पाउलान् जस्तो लाग्यो मलाई त्यस बेला। आमा छोरी कैयौं दिनसम्म छुट्टिएनन्। बात बातमा रुन्थे तिनीहरू। दिनभरि देवकी पनि उनीहरूसँगै हुन्थिन् र फेरि तिनवटै मिलेर रुन्थे। यो अहिलेको रुनु अहिलेका लागि थिएन, पहिले मजाले रुन नपाएकोमा थियो। पहिलेको दुःख सम्झिँदै त्यसको चर्चा गर्दा गर्दै रुन्थे उनीहरू। बेला बेलामा म पनि सामेल हुन्थे त्यो अश्रु एकैमा। नन्द बाबा र वसुदेव एकछिन छुट्टिँदैनथे। तिनीहरू बालक कालदेखिका साथी, उनीहरू वर्तमानलाई सबै बिर्सिएर बाल्यकालतिरै फर्किएछै रमाई रमाई मथुराको भ्रमण गरिरहन्थे। कहिले टाढा एकान्त जंगलमा घुमेको, कहिले यमुना तटसम्म पुगेर फर्किएको कुरा गर्थे उनीहरू। कहिले हाँसिरहन्थे र बेला बेला गम्भीर पनि हुन्थे। वसुदेवले आफ्नै मुखले कृष्णलाई नन्द बाबाकोमा पुर्याई एकनंसालाई लिए आएको सारा यात्रा वृत्तान्त सुनाउँदा त हाम्रा शरीरका रौं ठाडा भएका थिए। कृष्ण र बलरामको उपनयन कार्यमा देश विदेशका राजा महाराजाहरू र सर्वसाधारण जनताको ठूलो भीड़ लागेको थियो। ठूलै धनराशि खर्च गरेर राजा उग्रसेनले आफ्ना नातिहरूको उपनयन संस्कार पूर्ण गराए, जसले उनलाई आफ्नै छोराको कैद खानाबाट मुक्त गराएका थिए। एक दिन एक्लै बगैंचामा विचरण गरिरहेका बेला कृष्णले मेरा छेउमा आएर अभिवादन गरे। कृष्णलाई यति नजिकमा मैले वास्तवमा देखेकी पनि थिइन। वस्त्रमा हुँदा पनि केटाकेटी नै थिए, पर पर भाग्थे कुट्थे। पछि ठूलो हुँदै गएपछि अनेक थोक भयो, छन् पर भए। तिनलाई नजिकमा देख्दा आफैलाई पनि लाज लागे जस्तो भएर आयो। अत्यन्त आधार भावले अभिवादन गर्दै उनले तिम्रा बारेमा सोधे। मैले तिम्रो अवस्थाको सम्पूर्ण चित्रण गरिदिए। मैले यो पनि भनिदिए कि तिमी उनीसँग साह्रै नै रिसाएकी छन्। मेरो कुरा सुनेर तिनी निकै चिन्तित देखिए। निकै बेर केही बोल्न सकेनन्। अन्त्यमा भने, माता, राधाले मसँग चित्त दुखाउनु स्वाभाविक छ। मैले अस्ति नै एकपल्ट वस्त्र पुगिसक्नु पर्ने हो, तर हेर्नु न मलाई कति कुराले बाँधेको छ। कंसका विदेशी मित्रहरू मथुरामा आक्रमण गर्ने तयारीमा जुटिरहेका छन्। कंससँगको युद्ध त सजिलो थियो, भित्रभित्रैबाट लडियो जितियो पनि, तर ती विदेशीहरूसँगको युद्ध यस्तो सजिलो हुँदैन। फेरि हाम्रा सेनाहरू अहिले विचलित अवस्थामा छन्। जीवनभरि कंसको चाकरी गरेकाहरूको मनोबल हाम्रा पक्षमा उठेकै छैन। हाम्रा सेना पनि त्यति पोख्त छैनन्। निकट भविष्यमा हुन सक्ने भयानक युद्धका लागि भित्रभित्रै जुट्नु परेकाले मैले एक क्षण पनि मथुरालाई छोड्न नसकेको हुँ। राधालाई यस्ता कुराको मतलब छैन। मैले उनलाई यस्ता कुराले नछोस् नै भन्ने पनि चाहेको छु। तिनको त्यस्तो सुन्दर मनमा यस्ता युद्ध हत्या काटमारको भावना उठ्नै नपाओस् भन्ने चाहन्छु माता। तिनले मलाई सानैदेखि धेरै कुरा सिकाएकी छन्। तिनी मेरी गुरु पनि हुन्। तर कार्यव्यस्तताले मैले तिनलाई समय दिन सकेको छैन। यो सांसारिकतातिरको यात्रा भोलि पल्सि झन्झन व्यस्ततापूर्ण हुँदै जान सक्छ, तर राधालाई यी कुरा हजुरले बुझाइदिनुपर्छ। तिनले मलाई दया गरून्, क्षमा गरून्। म अलिकति मात्र फुर्सद पाउन साथ दौडेर उनी कहाँ पुग्ने नै छु। मैले कृष्णलाई आशीर्वाद दिए, उनको यो सन्देश तिमीसम्म ल्याउने वचन पनि दिए। कृष्णको मसँग भएको जम्का झम्की भेट त्यति नै हो। अरू बेला पर पर देखिन्थे, काममा व्यस्त हुन्थे। मैले पनि खेदी खेदी उनलाई अल्मल्याउन खोजिन। हाम्रो सम्पूर्ण सुविधाको व्यवस्था गरी उनले आफ्नो कर्तव्य पूरा गरिरहेका थिए। उपनयन कार्य सम्पन्न भएपछि एक दिन नन्द बाबाले बस्न जाने प्रस्ताव राख्नु भएछ। नन्द बाबाको इच्छाको कदर गर्दै अब एकपल्ट शिक्षा ग्रहण गर्ने इच्छा व्यक्त गरेछन् कृष्णले। सन्धि पनि ऋषिको आश्रममा शिक्षा अध्ययन गर्नका लागि कृष्ण र बलराम चाँडै नै तयारीका लागि सकेका रहेछन्। शिक्षा अध्ययन नै नगर भनेर त कुन बाबाले आफ्नो पुत्रलाई भन्न सक्थे होला। अध्ययन सकेर फर्केपछि जसरी भए पनि एकपल्ट वस्त्रमा आउने उनले वचन दिएछन् नन्द बाबालाई। त्यही कुरा उनले हामीलाई पनि सुनाए। कृष्ण अब सदा सदाका लागि आफूबाट टाढिएछन् भन्ने बुझेपछि यशोदा झन रोइन्। तिनको रोदनमा भयानक पीड़ा थियो। एकछिन पनि आफूबाट अलग भएको खप्न नसक्ने तिनी कति सजिलै कृष्ण फुत्किसकेका थिए। यशोदाको रुवाईलाई थमथम्याउँदै देवकीले भनिन्, बहिनी यशोदा, कृष्ण तिम्रै छोरो हो। मैले त त्यसको जन्मकालमा अनुहार पनि देखेकी थिइन। मैले त आठौं कोखबाट जन्माएकी यही एक नङ साथी यसलाई हुर्काए, ठूली पारे। मेरो दाजु कंसले पनि छोरी भनी यसको ज्यान बकस दिएको थियो। यो सबै गडबडी गरेका त वासुदेव र नन्द रायले हो। यी लोग्ने मानिसहरू भनेका जहिले पनि मस्तिष्कले चल्छन्, हृदयलाई कुल्चदै हिँड्न सक्ने तागत छ यिनमा। हामी नारीहरू सदा हृदयले चल्न खोज्छौ, त्यो रोजाईले हामीमा धेरै कमजोरीहरू पनि भर्दै जान्छ। हेर न, हामीले आफै जन्माएकाहरू ती तिमीहरूका होइनन्। ती त हामीले साटी दिएका पो हौ भन्दा पत्याउन विवश छौ हामी। उनीहरूमाथिको हाम्रो अन्धविश्वासको शासित छौ हामी। उनीहरू ढाँट्दैछन् हाम्रा निम्ति। उनीहरू सदा इमान्दार हुन् भन्ने विश्वास हामीले आफै भित्र उमारी आफैलाई त्यसमा बाँधेर राखेका छौ। देवकी बोल्दा बेल्दै बीचमा रोकिन्। तिनको बोली नै एकाएक बन्द भएको थियो। यशोदाले भनिन्, दिदी, हामी दुवै एउटै दाउराले पिल्सिएका घाउ हौ। एउटै पीड़ा छ हाम्रो। हाम्रा आँसु र हाँसो दुवैमा एउटै सम्वेक छ। कृष्ण र एक नङसा एकै बेला एकै मूर्तमा जन्मिएका दिदी भाइ वा दाजु बहिनी हुन्। यिनीहरूको एउटा कोखबाट निस्किए अर्को कोखमा जीवन पाए। ती साझा सन्तान हुन्। जे होस्, हाम्रो कोख सफल भयो। नन्द राय र वासुदेवले हाम्रो कोखको उपयोग गरेर सत्ताको लड़ाई लड़े, एउटा दुष्टको वध गरे। हामीले अब खुशी हुनुपर्छ। हाम्रा सन्तानलाई दिग्विजय गरून्, तिनको कल्याण होस्। दुवै दिदीबहिनीहरू आफू आफै मन माझामाझ गरेर सन्तुष्टि लिन थालेका थिए। तिनीहरूको चित्त बुझाएको देखेर म पनि मनमनै हलुका हुँदै थिए। उपनय कर्म सकेको भोलिपल्ट कृष्ण र बलराम विद्या अध्ययनका लागि सन्धि पनि आश्रमतिर लागे। सबैसँग विदा मागेर कृष्ण र बलराम वेदा अध्ययनका लागि हिँडिसकेपछि अब हाम्रो पनि त्यहाँ बसिरहने काम आएन। घर छाडेर हिँडेको पनि महिनौ भएको थियो। त्यसैले वस्त्रतिर फर्कने तयारीमा लाग्यौं। विदाईका बेला वसुदेव तथा देवकीले हामीलाई प्रशस्त उपहारहरू दिए, राम्रा रथमा चढाए। हाम्रा रथहरूका पछि पछि देवकी, वसुदेव, अक्रूर, उद्धव, गर्गजी लगायत सयौं नर नारी तथा सेनाहरू पुर्याउन आइरहेका थिए। हाम्रो त्यो यात्रा एउटा ठूलै राजाको सवारी जस्तो थियो। गाउँ गाउँ नै उल्टिएर बाटोमा आएको थियो। फूलमालाले हाम्रो रथ भरिन थालेको थियो। त्यत्रो सम्मान त मानिसले कैयौं कैयौं जन्मको पुण्य एकै ठाउँ भेला गर्दा पनि पाउन कठिन होला। यमुनाको तटमा आइसकेपछि त्यहाँ एउटा वियोगको छेडसँग भेट भयो। सारा मानिस रुन थाले। सबैभन्दा धेरै त देवकी, यशोदा र वसुदेव नन्द नै अंगमाल गरेर रुन थाले। त्यो दृश्यलाई देखेर नरुने कोही थिएनन्। आमासँगै रथमा चढेर आएकी एक नंसा पनि रुँदै रथबाट उत्रिन्। तिनलाई आमासँगै वस्त्र जाउँ भनी वसुदेव र देवकीले सम्झाए, तर तिनी केही नबोली मेरो छेउमा आइन्। मेरा हातमा एउटा सानो पोको राखी देवकीका रथमा गएर चढिन्। यो दृश्य झन पीड़ादायी थियो। एक नंसा र यशोदाको यो मौन अव्यक्त पीड़ाले सबैलाई नै रुवाइदियो। तिनले त्यो पोको मेरो हातमा दिँदै बिस्तारो भनेकी थिइन्, कृष्णले यो राधाका निम्ति पठाएका हुन् हजुरका हातमा। आमाले छोटोमा मथुराको वर्णन सुनाइसकेर एउटा पोको मेरो हातमा राखिदिनुभयो। त्यो पोको हातमा लिएर उल्टाई पल्टाई हेरे, हलुकै थियो। बिस्तारै खोले, त्यसलाई के बुझेर हो आमा उठेर हिँड्नुभयो। पोकोभित्र बेरिएको एउटा कागजको सोली थियो। त्यसलाई फुकाएर हेरे, कृष्णका राम्रा खेपिएका अक्षरका कुराहरू थिए। राधा, तिमीसँग छुटेर हिँडेको धेरै भयो। मनले चाहेर पनि शरीरले तिमीसँग भेट गर्न सकेको छैन। कर्मको बन्धनले पनि झन्झन कसिँदै गएका छौ। समयले हामीलाई ठूल्ठूला जिम्मेवारीहरू दिन थालेको छ। भर्खरै हामीले एउटा ठूलो युद्ध जितेका छौ। त्यसबाट प्राप्त अनुभवहरूलाई लिएर अगाडि बढ्नु छ। तिम्रा बारेमा सबै कुराहरू थाहा पाए। तिमीले ममाथि राखेको दृष्टिकोण पनि बेठिक छैन, तर यो संसारमा जीवनको खेल प्रारम्भ भइसकेपछि उसकै नियममा चल्नुपर्छ। आफ्नो खुसीले हुँदैन। तीन दिनै छनछन गरौं जिम्मेवारीहरू आइरहेका छन्। अब हाम्रा ती बाल्यकालका रमाइला क्षणहरू धेरै पर छुटिसकेका छन्। अब हामीले व्यवहारिक हुनुपर्ने, गम्भीर हुनुपर्ने र तार्किक हुनुपर्ने बेला आएको छ। भावनाको एकोरो गहिराईमा डुबेर एकान्त साधना मात्रले हुँदैन। राधा, तिमीले मेरो कुरा बुझ्दै हौली, मेरा बारेमा सबै कुरा आमाहरूबाट थाहा पाउने नै छेउ। तिम्रा प्रति म भित्र जुन भावना छ त्यसमा एक अंश पनि कतै केही भएको छैन, तर शरीरले तिमीलाई भेट्न म असमर्थ भएको छु। मैले विगतमा तिमीसँग गरेका वाचाहरू, तिमीसँग बिताएका क्षणहरू सबै आलै छन् राधा। प्रेमको श्रम अनुभूति मसँग छ, तर त्यसलाई हामीले वैयक्तिक मात्र होइन सामाजिक बनाउन सक्नुपर्छ। हाम्रो आपसी प्रेमलाई व्यापकता दिन सकौं भने लोक कल्याणकारी बन्न सक्छौ। मैले तिमीलाई कुराले अल्म ल्याउन वा तिमीबाट भाग्न खोजेको होइन। तिमी पनि अब पूर्ण रूपमा सामाजिक जीवनमा प्रवेश गर। समाजका समस्यामा आफ्नो मनको घाउलाई सेकाऊ। तिमीलाई एक्लै अनुभूत हुने पीड़ा सार्वजनिक गर। एकान्तिकताले मानिसमा निराशा, पलायनता र हीन ग्रन्थीको विकास गर्छ। त्यसले हामीलाई विनाशपट्टि नै मार्ग प्रशस्त गर्छ। म चाँडै तिमीसँग वस्त्रमै भेट गर्नेछु र त्यसपछिका हाम्रा सामूहिक र सार्वजनिक जीवन प्रारम्भ हुनेछन्। म जहाँ रहूं त्यहाँ तिम्रो हृदयबाट टाढा गएको हुन्न जबसम्म तिमी मेरो हृदयमा रहनेछौ। अस्तु। कृष्णले चिठीमा प्रेमका भन्दा पनि कर्तव्यका कुरा लेखेका थिए। तिनले मलाई व्यवहारिक हुन अर्थी दिएका थिए। तिनले भनेका कुरा मलाई नयाँ पनि थिएनन् र मैले नबुझेका पनि थिएनन्। कुनै पुरानो शास्त्रबाट खरर र सारेर पठाए जस्तो लाग्यो त्यो चिठी। मेरो त्यसमा हेर्न चाहने कौतूहल त्यत्तिकै जिंग्रियो। आमाले चासो गरे झैं लाग्यो, लगेर थमाइदिए चिठी। त्यस चिठीका बारेमा मलाई खासै सोच्नु पनि थिएन। भौगोलिक दूरताले प्रेमको गहिराईलाई झन्झन गाढा बनाउँदै लान्छ भन्थे, तर त्यही दूरताले प्रेमलाई झन्झन पुर्दै पनि लान सक्दो रहेछ जस्तो लाग्न थाल्यो। कृष्णको म प्रतिको भावनामा औपचारिकतापन मिसिन थालेको पाए। उनले मनले होइन बुद्धिले कुरा गरेका थिए मसँग। बुद्धि त प्रेमको उद्गम स्थल नै होइन। मानिसले बुद्धिको सुक्तताबाट त प्रेम होइन विचार पो उत्पन्न गर्छ। विचारले चल्न थालेपछि त्यसभित्रको संवेदना मर्दै जान्छ। तर्कले बुद्धिमा ठाउँ लिन्छ र त्यसले हृदयमा बिर्सन्छ। तर म बुद्धिकोले चल्न असमर्थ थिए। मलाई जीवन भनेको प्रेमको गहिरो र अथाह रूप हो जससँग झन्झन बाँच्न मन लाग्ने इच्छाहरू जीवन्त छन् भन्ने लाग्दछ। कृष्णको चिठीले मलाई अलिकति पनि छोएन। मैले चिनेको कृष्ण र पाउन चाहेको कृष्ण थिएन त्यस चिठीमा। त्यस चिठीमा त एउटा प्राविधिक र औपचारिक कृष्ण थिए। गणितीय हिसाबले जीवन पढ्न बानी परेका कृष्णका आक्षेप थिए ती। कृष्णको यस चिठीबाट मैले अर्थोक नै केहीको संकेत पाए झैं लाग्यो। अर्थात मैले कृष्णलाई चाहेको र उनले मलाई चाहेकोमा फरक रहेछ जस्तो लाग्यो। उनी मसँग प्राविधिक प्रेम गरिरहेका थिएछन् कि? शंका उब्ज्यो मनमा। वस्त्रमा रहँदै पनि उनलाई चाहने अनेकौं केटीहरू थिए र ती सबैसँग तिनी हाँसखेल गर्थे। ती मध्येबाट एउटी नायिका तिनले मलाई छानेका मात्र पो थिए कि? वस्त्रको प्रेम खेलमा त्यही खेलभरिका लागि छानिए कि म केवल नायिका मात्र थिए कि? अर्थात फैलिएको उनको संसारका आँखा अघि देखा पर्ने अरू अरू वैकल्पिक नवप्रेमिकाहरू पनि उभित्रै आइरहेका पो छन् कि? अनेकौं शंकाहरू उब्जिन थाल्यो मनमा। कृष्णप्रतिको विश्वासमा सानो तिनो कम्पन पैदा हुन थाल्यो। जब म विगत सम्झन्छु तिनले भनेका कुरा र उनले म प्रति गरेको व्यवहार त्यति कमजोर लाग्दैनन्। मनमा साह्रै खटपटी बढ़ी भइरह्यो। भोलिपल्ट यशोदा मातालाई भेट्न गए। विशाखा साथी थिए मसँग। बाटामा मैले विशाखालाई कृष्णको चिठी देखाए। त्यसले चिठी हेरेर अनौठो माने। त्यसले माधवीले अस्ति उद्धवजीलाई भनेको कुरा सम्झी साँच्चै माधवीले भने जस्तै त होइनन् कृष्ण। यशोदा मातालाई भेट्न आउनेहरूको भीड़ थियो। सबैजना मथुराका बारेमा अनेक प्रश्न गरिरहेका थिए। कति कुराहरू भन्दा भन्दै थाकिसकेकी थिइन् तिनी। हामी पुगेपछि हामीलाई लिएर भित्र पसिन्। आफ्नो छेउमा बसाएर मेरो हातमा औंला खेलाउँदै भावुक भएर भनिन्, राधा छोरी, अब त तिमी नै मात्र छेउ मेरी साथी। मैले कृष्णलाई सदा सदाका लागि देवकीको जिम्मा लगाएर आए बाबै। कृष्ण पनि अब पहिलाको जस्तो छैन। ऊ त अनौठा अनौठा नबुझिने कुरा गर्ने भएको छ। आफूभन्दा ठूलाहरूलाई पनि कस्ता कस्ता अर्थी उपदेश पो भएछ। त्यसले त नन्द बाबालाई समेत कैयौ घड़ीसम्म अनेक शास्त्रका कुराहरू सुनाइरहेको थियो। हामीबाट विदा भएर हिँडेपछि कृष्ण धेरै ज्ञानी भएछ राधा। त्यसले हामीलाई सांसारिक मोह मायामा डुबेका कमजोर गृहस्थ ठान्न थालेको छ। कृष्णका कुरा सुन्दा त मैले आफ्नो दूध खुवाएर हुर्काएको त्यही मक्खन चोर, दही चोर, चकचके कृष्ण हो भनेर भन्नै सकिन। साधु महात्माका जस्ता कुरा गर्छ त्यो। राधा, मैले कृष्णलाई कम बोल्ने गम्भीर प्रकृतिकी दुखिया देवकीलाई चढाएर आए। भेटिएकी आफ्नै छोरी एक नक्सासँग महिनौसँगै बसे, मनमा पीर व्यथाहरू सबै पोखे, साह्रै कम बोल्ने अल्मली रहेकी कहिरो मानसिक तनाव बोकेकी त्यसलाई साथै लिएर आउन खोजे, तर त्यसले एकै शब्द नबोली उतै बसिरही। के सोची त्यसले, मैले केही बुझिन। जीवनभरिको मेरो मेहनत सबै भूस भयो। राधा, म रित्तो नै रित्तो कि रित्तो रहे। अब मसँग कृष्ण पनि छैन, एक नङ्सा पनि छैन। तिनी धुरू धुरू रुन थालिन्। मैले सम्झाउन खोजे, रोएर के हुन्छ र आमा, आखिर हुर्किएका छोरा छोरीहरू बुढा आमालाई नै रुगेर कहाँ बस्छन् र। बसिरहनु पर्ने त हुँदैन नि, आफ्नो प्रगतिका लागि यत्रो ठूलो संसारमा उमेर बल छँदै घुम्नै पर्छ नि। कृष्ण हामीसँग नभएर के भो, तिनको भावना त हामी प्रति छँदै छ नि आमा। मन अड्याउने कुरा हुन् राधा यी सबै, भित्र मनमा त तिमी पनि त आन्दोलित छैनौ र। कृष्णले बारम्बार तिम्रो कुरा गरिरहे पनि अब ऊ यहाँ आउनै नभ्याउने भयो। ऊ त यो सांसारिक समुद्रमा हेलियो। अब केही परसम्म हामी उसको जहाजको पाल त देखाउला, तर धेरै पर पुगेपछि त त्यो पनि बिलाउँछ नि, होइन र। मैले केही बोलिन, मेरै मनको कुरा भनिरहनु भएको थियो उहाँले। वास्तवमा बिस्तारै कृष्णको जहाज पाल मेरा आँखाबाट ओझेल हुन लागेको आवाज हुन थालेको थियो। मैले भने, आमा हामी त रूख जस्तै एकै ठाउँ उभिएर आधी हुरी सहँदै छाटिँदै लाछिँदै फल्दै फाँचिँदै गर्न विवश छौं। हाम्रो सबैभन्दा डह्रो र सुरक्षित भनेकै आफू उभिएको जमीन हो, आफ्नो समाज। त्यसलाई छाडेर उचालेको एकै पाइला पनि कति असुरक्षित छ। प्रकृतिले नै हामीलाई अप्ठ्यारो बोझ दिएको छ शरीर, अनि भनिदिएको छ त्यसमा भावुकता र करूणा, कमजोरको खानी बनाइदिएको छ हामीलाई प्रकृति र समाजले। पुरूषहरूबाट असुरक्षित तथा तिनीहरूबाटै रक्षित हुनुपर्ने हामी शरीरले नै स्थापित छौं माते। हामीलाई आफ्नै सुरक्षाका लागि भए पनि एउटा डह्रो बलियो लडाकु र साहसी पुरूष चाहिन्छ, जसले अरूबाट सुरक्षा दिँदै एक्लै भोगिरहोस् चित्तभरि। त्यसो होइन राधा, पुरूषहरू हाम्रा परमेश्वर हुन्। तिनीहरू बिना यो संसार चल्दैन। पति नै हाम्रा रक्षक हुन्। पुरूषका विपक्षमा यस्तो धारणा बनाउनु गलत हुन्छ। के गलत हुन्छ माता, एउटा पुरूष अनेक नारीको भोग गर्दछ। पति भनेपछि एउटी पत्नीको हुनुपर्ने होइन र। नारीले भने एउटा पुरूषमा आफ्ना सारा आदर्श र इच्छाहरू सीमित गर्नुपर्ने, तर पुरूषलाई त्यो लागू नै नहुने यो मान्यता के पुरूषले नै बनाएको होइन र। किनकि म भित्र पुरूषप्रति अलिक बेग्लै खालको विद्रोह उत्पन्न थाले झैं लाग्दै गयो। मैले भने, कृष्णले हामी सबै वस्त्रका केटीलाई नचाहे, खेलाए, माया दिए, माया लिए पनि हामीले कत्रो बदनाम पनि हुनु पर्यो, तर आज उनले हामीलाई चटक्कै बिर्सिएछन्। उनी एकपल्ट पनि वस्त्रमा आउन नभ्याउने भएका छन्। हामी उनका मायालुहरू एक चित्तले उनको प्रतीक्षा गरिरहने। उनी भने अनन्तै नाच्ने, खै त हाम्रो मर्यादा। यशोदा माता गम्भीर भइन्। धेरै बेरसम्म मेरा हातका औंलाहरू खेलाइरहन्, तर मेरा भने आँखा रसाइरहेका थिए। तर कृष्णले विद्या अध्ययन पछि आउँछु भनेको छ राधा, माताले निकै बेर पछि भनिन्। मैले थाहा पाइसके माता, कृष्ण अब ब्रज र आउँदैनन् र उनलाई हामी भेट्दैनौ पनि। मेरो निराशाले वातावरण सुनसान भयो। कंसको वध भएपछि कंसको ससुरा जरासन्धले पटक पटक मथुरामा आक्रमण गरिरहेको समाचार वस्त्रमा फैलिरह्यो, तर हरेक पटक कृष्ण र बलरामको कुशल युद्ध कलाबाट पराजय भोग्दै जरासन्ध फर्किरह्यो। त्यसले 17 पटकसम्म सैन्य भेला गरेर आक्रमण गर्दा पनि मथुरालाई कब्जा लिन नसकेको समाचार चारैतिर व्याप्त थियो। जरासन्धले साह्रै नै दुःख दिइरहेपछि राजधानीलाई सुरक्षित स्थानमा सार्ने सोच भएछ। एकातिरबाट मात्र नगरमा पस्न सकिने र तीनतिर समुद्र पर्ने गरी समुद्रका किनारमा भव्य द्वारिका नगरीको निर्माण गरिएको पनि सुन्यौं। द्वारिका नगरीको निर्माणपछि नगरको उद्घाटन तथा राजा उग्रसेनको राज्याभिषेकको भव्य तयारीको निम्ति सबैतिर छरियो। वस्त्रभरि पनि सबैका निम्ति आएको थियो। यसपालि पनि मलाई द्वारिका जान जोड गरियो, तर मैले फेरि पनि आफूलाई कृष्ण आफै नआउन्जेल उनलाई भेट्न नजाने टिपीमा कायमै राखे। माता यशोदा, रोहिणी, नन्द बाबा लगायत वस्त्रका धेरैजना द्वारिका गए। यसपालि पनि मैले आमालाई द्वारिका जान भने, तर वहाँ जानु भएन। कता कता आमालाई पनि कृष्ण वस्त्रमा फर्किन आएकाले चित्त दुखेको मैले अनुमान गरे। जे भए पनि विद्या अध्ययन पछि आउने भन्ने उनको वचन अधुरै छाडेका थिए। कृष्णले ममा देखिएको चिन्ता र सुर्ताले भित्रभित्रै आमालाई पनि खाइरहेको थियो। फर्केर आउनेहरूले द्वारिका नगरीको साह्रै नै प्रशंसा गरेका थिए। त्यस नगरीको सुन्दरताको वर्णन सुन्दा त तुरन्तै हेर्न गरिहालु जस्तो लाग्थ्यो। वस्त्रबाट गएका धेरै मानिसहरू त्यहाँको रंगी चंगी देखेर विलक बन्द हुँदै फर्किएका थिए। सबैले पालै पालो कृष्णलाई पनि भेटेछन्। कृष्णले प्रत्येकलाई चिनेर प्रत्येकसँग कुरा गरेर वस्त्रका बारेमा हरेकसँग सोधेछन्। आफ्ना बाल्यकालको स्मरण गर्दै कहिले हाँस्दै कहिले गम्भीर हुँदै पनि गरेछन्। मेरो र गोपिनीहरूको स्मरण पनि तिनले धेरै पल्ट गरे भन्थे। यसपालिको यात्रामा आफ्ना माता पिताका साथ शशिकला र रत्नमाला पनि द्वारिका गएका थिए। आउन साथ तिनीहरू अत्यन्त खुशी हुँदै मेलाई भेट्न आए। द्वारिकाको व्रण तिनीहरूले गर्नै सकेनन्। के भन्न खोज्थे के भन्थे पटक्कै पत्याउनै नसक्ने तिनको चित्र र तथ्याङ्क दिएर मलाई धेरै बेरसम्म हँसाइरहे। द्वारिका नगरीको कुरा गर्दा गर्दै शशिकलाले भनी, राधे तँ त अभागी रहेछस्, त घमण्डी पनि भइस्। तेरो घमण्डले गर्दा तैले कत्रो कत्रो मौका चुकाइसकिस्। मथुरा पनि गइनस्, त्यहाँ पनि कृष्णले तेरो कत्रो सम्झना गरेका थिए रे। यसपालि त तँलाई उनले कति सोधे जोसँग पनि तेरै कुरा गर्थे। त नगएकोमा तिनी मनमनै धेरै चिन्तित थिए। हेर त्यस्तो नगर र दरबारको त कसैले कल्पना पनि गर्न सक्दैन। संसारभरका सबैभन्दा राम्रा कारीगरहरू लागेर वर्षौं लगाएर बनाइएको भन्दा रहेछन्। अझै पनि शहरको छेउछाउमा काम धमाधम भइरहेको नै छ। द्वारिकामा त विकास खुलेको रहेछ। राधे हाम्रो वस्त्रबाट गएका कतिजना त त्यही शहर निर्माण काममा जागिर समेत लागिसके। मलाई लाग्छ वस्त्रमा अब धेरै मान्छे द्वारिका जान्छन् होला। त्यहाँ उद्योग व्यापार जागिर मजदूरी सबै कुरा फालाफाल छ। खाली वस्तु मात्र पालेर यही गोरसको व्यवसायले मात्र के हुन्छ? वास्तवमा बितेका केही वर्षमा वस्त्रको आर्थिक अवस्था अत्यन्त गिरेको छ। राधा कृष्णसँग गएर कोही केटा फर्किएनन्। सबै कृष्णकै सेनाका रूपमा सरकारी जागिरमा लागे। गाउँका केटीहरू पनि आफ्ना प्रेमीहरूका साथ एक एक जना गर्दै मथुरा र द्वारिकातिरै पलायन भइसकेका छन्। धेरैलाई भेटेका थियौ हामीले त्यहाँ। तिनीहरू व्यस्त थिए, यताको त कुरै पो गर्न बिर्से झै गर्थे। अचानक लाग्थ्यो मलाई यो मान्छे पनि विचित्र जातको रहेछ। राधा यसले पनि कति चाँडो बिर्सन सक्छ आफ्नो विगतलाई। नयाँ वस्तु पाएपछि नयाँ स्थानमा पुगेपछि पुरानोलाई चटक्क बिर्सिएर त्यसलाई अपनाइहाल्न सक्ने मानव स्वभाव विचित्र लाग्यो मलाई। हाम्रै साथीहरूले पनि झण्डै नचिने जस्तो गरे हामीलाई बुझिस। पल्लवी, श्यामी, रुद्री, गौरी, छली, देवी, उलुपी आदि थुप्रैलाई मैले त्यही भेटेकी थिएँ। तिनीहरू त कहाँ यहाँका जस्ता साधारण र लाटी रहेछन्। राधा तिनीहरू त कता हो कता बाठा र चञ्चले पो भएछन्। तिनीहरूको पोसाक, बोलीको लवज, हिँडाईको चाल आदि सबै बदलिएको छ। शहरको व्यस्तता र द्रुत गतिले तिनलाई समातिसकेको छ। तिनीहरू पूर्ण सहरिया भइसकेका छन्। आफ्ना आमा बाबु सहित तिनीहरू त निकै पहिला नै त्यहाँ पुगिसकेका रहेछन्। चौडा सड़क, ठूल्ठूला भवनहरू, सुन्दर मन्दिर, घण्टाघर, पाहुना गृहहरू, सयौं मिल टाढासम्म फैलिएका एकनाशका महलहरू देखेर जो पनि चकित हुन्छ। राधा त्यत्रो सम्पत्ति कहाँबाट आयो होला? त्यस्तो कारिगरीको कल्पना पनि कसले गर्यो होला? जे होस् पृथ्वीमा एउटा अत्यन्त सुन्दर नगरको रचना भएछ। हौस् त कार्यक्रम पुस्तकका पानाहरूको आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको आज हामीले 10 श्रृंखला वाचन गर्यौं। अर्को हप्ता फेरि हामी राधाकै बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्रि।
1: मठ मन्दिर,
2: गुरुकुल,
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ। हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एक पटक 98460335111।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: सिंगारा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अधिक ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरुको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौ, किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरुल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।
3: अन्धन्तमः प्रविशन्ति ये विद्या मुपासते। पुरुषोक्तम्, जसले केवल थ्योरीको ज्ञान प्राप्त गर्छ त्यो घोर अन्धकारमा जान्छ, पतन हुन्छ त्यसको। जुन हामीले गर्यौं किन, किनकि हामीले प्राप्त गरेको ज्ञान जुन छ त्यसलाई हामी चारजना व्यक्तिलाई प्रभावित गर्नलाई त्यो शब्दको प्रयोग गर्छौं, त्यहाँ प्र्याक्टिकल गर्दैनौ, भित्री अनुभवको लागि प्रयत्न गर्दैनौ, र जुन चीज हामीले बताएर अरूलाई प्रभावित गर्छौ उनीहरूले हाम्रो जय जयकार गर्छन् त हाम्रो पतन हुन्छ। अहंकार आयो, अहंकार भगवानको भोजन हो, दुश्मन हो, त्यसैले हामीलाई लाभ भएन। त हामीलाई यहाँ प्र्याक्टिकल्ली पनि गर्नु छ, कति जरूरी छ हेर्नुहोस्। एकपटक एक नदीमा एक डुङ्गामा दुई यात्री थिए, एक माझी थियो। दुई यात्री सुटेड बुटेड थिए, पढे लेखेका, त उनीहरूले केही कुराको चर्चा शुरू गरे। माझी दाई जो अंगुठा छाप थियो बे पढे लेखेका, उनलाई सोधे एउटाले कि माझी दाई तपाईलाई पानीको बारेमा के ज्ञान छ, रात दिन त पानीमै रहनुहुन्छ। त्यो जो व्यक्ति थियो पानीको विशेषज्ञ थियो, उसलाई सब थाहा थियो, पानीको गहिराई, पानीको स्वाद आदि इत्यादि डिटेल्समा, समुद्रदेखि लिएर खोला नालाको सब नलेज थियो। त माझी दाईलाई जब प्रश्न गरे त माझी दाईले भने बाबु म त बे पढे लेखेको केही जान्दिनँ, म के जानु यति ठूल्ठूलो कुरो म जान्दिनँ। त त्यो पढेको व्यक्तिले गर्वका साथ भन्यो कि माझी दाई तपाईँको चौथाई जीवन व्यर्थ गएछ, पानीमा रात दिन बस्नुहुन्छ यसको ज्ञान त हुनुपर्ने, मलाई पूरा ज्ञान छ। माझी दाई केही बोल्दैनन् बिचरा। फेरि अर्को यात्रीले सोध्यो, जो डुङ्गादेखि लिएर पानी जहाजको ज्ञाता थियो उसले फेरि प्रश्न गर्यो, माझी दाई तपाईँलाई डुङ्गा जहाज आदिको बारेमा कत्तिको ज्ञान छ? कत्रा कत्रा जहाज हुन्छन्, कुनै दिन इङ्ल्याण्डमा टाइटनिक नामको जहाज थियो जसमा संसारको हर सुविधा प्राप्त थियो, इन्जिनियरहरूले लिखित रूपमा घोषणा दिएका थिए, गरेका थिए कि यो कहिले केही हुँदैन, तर पहिलोचोटि नै निस्क्यो, समुद्री बरफमा ठोकिएर ध्वस्त भयो। त यी सब ठूल्ठूला कुरा उसले पनि गर्यो। त माझी दाईले भने म यसको बारेमा नि केही जान्दिन। त उसले भने, माझी दाई रात दिन ढुङ्गामा हिँड्छौ, तिमीलाई थाहा छैन यो सब बारेमा, त तिम्रो आधी जीवन व्यर्थ गयो। केही बेर पछि ढुङ्गा नदीको बीचमा पुग्यो त अचानक मौसम खराब भयो, आधी बेहरी आउन थाल्यो। माझी दाईले अनेक प्रयत्न गरे जोगाउ न, तर जोगिने छाँट आएन, अब डुब्ने भयो ढुङ्गा। त उनले ती महाशयहरूलाई विद्वानहरूलाई सोधे कि बाबु हो, डुङ्गा डुब्दैछ, तिमीहरूलाई त यत्रो ज्ञान छ, ज्ञाता छौ, तिमीहरू पौडी खेल्न त आउँछ? त उनीहरूले भने, माझी दाई हामीलाई पौडी खेल्न त आउँदैन। त माझी दाईले भने, मेरो जीवन अघि तिमीहरूले बताथ्यो आधी डुब्यो, तिमीहरूको पुरै डुब्ने भयो। त व्यवहारिक ज्ञान प्र्याक्टिकल पनि जरूरी छ, ठिक। त यहाँ प्रवचनको विषय नै मैले राखेको छु, ज्ञान विज्ञान र ध्यान। पहिला कुनै आधार बनाएर हामी ज्ञान प्राप्त गर्नेछौ र त्यसलाई एनालाइसिस गर्नेछौ, विवेचन गर्नेछौ वैज्ञानिक तवरले, त्यत्तिकै मान्ने छैनौ। विज्ञान र ज्ञान र विज्ञानबाट निकालेको कन्क्लुजन जुन छ त्यसलाई ध्यान मार्फत प्र्याक्टिकल पनि गर्नेछौ। यति नै चीजलाई साथ लिएर चलिनेछ। प्रारम्भमा एक दुई दिन तपाईँलाई म थ्योरी नै क्लास लिनेछु, ठिक। त ज्ञान प्राप्त गर्ने आधार जुन छ त्यो तीन प्रकारको छ। तीन, एक कृत ज्ञान, एक स्मृत ज्ञान, एक विनिर्गत ज्ञान। कृत ज्ञान माने जसलाई तपाईँहरूले पढ्नु हो त्यो कृत ज्ञान, त्यसमा लेखकको नाम लेखिएको हुन्छ नि, फलानोले लेखेको, ढिस्कानाले लेखेको, अमुक व्यक्तिले लेखेको, यो ज्ञान कृत ज्ञान, पुस्तक किताब। र अर्को ज्ञान छ स्मृत ज्ञान, कुनै खास ज्ञानलाई आधार बनाएर प्राचीन वैज्ञानिकहरूले रिसर्च गरेर मानव सभ्यतालाई विकास गर्दै गर्दै यहाँसम्म लिएर आए, त्यो एक खास ज्ञान छ, त्यसलाई भनिन्छ स्मृत ज्ञान, र चलन चल्तीको भाषामा शास्त्र। ती ऋषि मुनिहरूले तमाम रिसर्च गरेर अन्तःकरणबाट प्रकट गरेको अनुभवद्वारा त्यो ज्ञान। र तेस्रो ज्ञान छ विनिर्गत ज्ञान, त्यो ज्ञान यो कृत ज्ञान र स्मृत ज्ञानको जनक हो, पिता हो। यी दुवै ज्ञान त्यही विनिर्गत ज्ञानबाटै आयो, अर्थात मूल ज्ञान। जस्तै हामी भयौं, हाम्रा पिताजी काका भए र उनका पनि मूल भए हाम्रा हजुरबा, त्यस्तै यो विनिर्गत ज्ञान। जुन ज्ञान प्राप्त गरेर प्राचीन कालमा एक महान वैज्ञानिक भए, त्यस्तो वैज्ञानिक लाखौं वर्षमा कोही भएन यो संसारमा। त्यो वैज्ञानिकले त्यही ज्ञानको आधारमा नथिङबाट एभ्रिथिङ बनाइदिए, त्यही विनिर्गत ज्ञानको आधारमा। र ती विद्वान वैज्ञानिक थिए ब्रह्मा, र त्यो ज्ञान हो वेद। त्यसैद्वारा र त्यसलाई अनेक ऋषि मुनिहरूले रिसर्च गर्दै गर्दै गर्दै गर्दै आए। र प्राचीन कालमा भौतिक पदार्थको निमित्त यी सब ज्ञानहरू गौण थिए, आत्मिक कल्याणको लागि प्रमुख थियो। तर आजकल यी भौतिक पदार्थ शरीरको निमित्त प्रमुख छ, आत्माको निमित्त गौण छ। यो समयको प्रभावले, कालको प्रभावले यो सब हुन गयो। तर छ, त्यति बेला पनि थियो, भौतिकवादी पनि थिए, अध्यात्मवादी पनि थिए, अहिले पनि छन्। भौतिकवादी अध्यात्मवादी सधैँ रहन्छन्। हाम्रो वैदिक संस्कृतिमा प्राचीन कालमा पनि चारवाद जस्ता भौतिकवादीहरू थिए, जो इट ड्रिंक एन्ड बी मेरी, खाउ पिउ मस्ती गर मरेपछि कसले देखा छ। यी बोल्नेवाला त्यति बेला पनि थिए, अहिले त झन् प्रधानता नै छ। ठिक, र यो वेद मूल ज्ञान हो, प्रमुख ज्ञान हो। हामी सनातनवादीहरूले त बोल्छौ नै, पाश्चात्य खोजकर्ता विद्वानहरूले पनि स्वीकार गरे वेदको बारेमा। जस्तै जर्मनमा धेरै यसको बारेमा अनुसन्धान भयो वेदको बारेमा, त एक विद्वान भए म्याक्स मुलर, उनले वेदको आंशिक अनुभवद्वारा नै यो स्टेटमेन्ट दिए कि वेद प्राचीनतम ग्रन्थ हो। ध्यान दिनुहोस्, प्राचीन र प्राचीनतममा भेद छ। प्राचीन माने पुरानो, प्राचीनतम माने अन्तिम पुरानो, त्योभन्दा पुरानो अर्को छैन। त्यो ज्ञान हो वेद, र वेद

इमर्शन, उनको तमाम रचना छन, तमाम भाषण दिए उनले, र उनले पनि बताए कि वेद नहीं मूल हो र मेरो हर शब्द शब्द को स्रोत जुन छ ज्ञान को स्रोत वेद नहीं हो। त्यसै गरी फ्रांस का विद्वान भए वोल्टेयर, उनले भने कि पूर्वीय दर्शन जुन वेदबाट प्रभावित छ त्यो दर्शन त्यो ज्ञान हामी पश्चिमाहरूको लागि पूर्वीयहरूको अमूल्य उपहार हो, त्यसको कुनै मूल्य छैन, हामीले जे गर्यौं त्यसैबाट गर्यौं र हामी त्यसप्रति पूर्वीयहरू प्रति सदा ऋणी रहनेछौ, ऋणी आभारी पनि हैन ऋणी, त्यो ऋण तिर्नै सक्दैनौ। यो बताए 1948 नोबेल पुरस्कार विजेता टी एस इलियट ले बताए कि वेद एवं वेद अंतर्गत जुन दर्शन छ त्यो दर्शन र त्यो दर्शन को ज्ञाता दार्शनिक हाम्रो पश्चिमा दर्शन र दार्शनिक सँग दाज्ने हो भने पूर्वीय दर्शन को अगाडी हाम्रो पश्चिमा दर्शन साधारण छ र पूर्वीय दार्शनिकहरुको अगाडी हाम्रा दार्शनिक स्कूले केटाकेटी समान छन्। टी एस इलियट को भनाई हो। तमाम भए त्यस्तै रूस का लियो टॉल्स्टॉय ले पनि वेद लाई प्रमुख माने, उनको टीम ले तो वेद को अग्नि पूजा आदि में पीएचडी करे विषय तल्लाई छाने। एक जर्मन का निराशावादी चिंतक भय जसले जीवन भर निराशा ही निराशा को चिंतन करे ते फैलाए, जो संग जे छे तई तो फैलाऊ ती थे शोपेनहावर। तर उनले पनि हाम्रो वेद को उपनिषद जुन पाठ छ एक ब्राह्मण संहिता आरण्यक उपनिषद, ये चार विभाग छ वेद को, उपनिषद को के ज्ञान जब प्राप्त करे तो उनले बोले इट हैज बीन सोलेस ऑफ माई लाइफ एंड इट शैल बी सोलेस ऑफ माई डेथ। मन निराश थिए पूरा जीवन भर, तर जब मैले वेद को ज्ञान प्राप्त करे तो मेरो निराश जीवन सरस भयो र अब मलाई विश्वास छ कि मेरो मृत्यु पनि सरस हुनेछ, आनन्ददायक हुनेछ, म मृत्युलाई स्वागत गर्न तयार छु, अब मलाई भय छैन। बताउनुस् जो मृत्युलाई तपाईहरु सुन्दैमा, पहिला त सुन्नै चाहनुहुन्न सुने कि रौ ठाडा हुन्छ, त्यही मृत्युलाई स्वागत गर्न सहर्ष तयार बनाइदियो सोपेनहावरलाई। यो हो वेद, मृत्यु जुन छ यो भयानक कष्टदायक हुन्छ, जन्म र मृत्यु। व्यक्तिहरू भन्छन् देखा जाएगा, यो यस्तो विषय हो, देखा नहीं जाएगा, भोगा जाएगा, जब आउँछ तो भोग्नु पर्छ। जनमत मरत दुसह दुख होई रामायण भन्छ। यस सम्बन्धमा धेरै रिसर्च भयो विश्वमा, अमेरिकामा मात्र 20 वर्ष यसको रिसर्च भयो कि मृत्युको समय व्यक्तिहरू के अनुभव गर्छन्। अरलेंडर हेराल्डसन कार्लिल ओसी को नेतृत्व में 20 वर्ष विश्वभरी का अनेक धर्म मानने अनेक उमेर का अनेक संप्रदाय का व्यक्तिहरूलाई रिसर्च गरियो, तब पत्ता लागे यद्यपि मृत्यु को समय व्यक्तिहरू धेरै चीज अनुभव गर्छन् तर जुन कष्ट छ
त्यो चाहिँ एक समान अनुभव गर्छन्।

0: भयानक। उनीहरूले निष्कर्ष निकाले कि कष्टको एक सीमाबाट पर गएपछि हामी मृत्यु घोषणा गरिदिन्छौँ, यति कष्टदायी छ मृत्यु। त्यसैले सुन्दैमा व्यक्तिहरू काँप्छन्। यहाँ सोपेनहावर वेदको ज्ञान प्राप्तपछि ठाटले कहिले आउँदैछ त्यो काल भनेर टाउकोमा हात लाएर घाम छेकी छेकी हेर्दैछन्। बताउनु, मृत्यु त अवश्यम भावी छ, कोही बच्न सक्दैन। ठुल्ठूला पर्सनालिटी भए हाम्रो इतिहासमा, हिरण्य कश्यपु जो मर्न चाहँदैन थियो तमाम उद्योग गरे मर्न पर्यो, रावण मर्न चाहँदैन थियो मर्न पर्यो, अलेक्जेन्डर दि ग्रेट आधा विश्व विजेता मर्न चाहँदैन थिए मर्न पर्यो। तब सबले स्वीकारिसके मर्न पर्छ। त अमेरिकातिर आजकल एक व्यापार चल्न थाल्या छ, त्यो के हो कि मृत्युलाई कसरी सजिलो बनाउने त्यसको सल्लाह दिने मृत्युलाई सजिलो बनाउने र त्यसको लागि तमाम मादक पदार्थ एनेस्थेसिया आदिको प्रयोग वृद्धि भएको छ मृत्युको निमित्त। जबकि सिद्धान्त त त्यसले शरीरलाई त लाटो बनाइदिन्छ, कष्ट फिल गर्ने मन हो त्यसलाई त बेहोस पार्न सक्दैन। यी सब विषय सूक्ष्मतापूर्वक आउँदा दिनमा हामी एनालाइसिस गर्नेछौ, विवेचन गर्नेछौ। ठिक त कन्क्लुजन यो हो कि वेद सर्वोच्च ज्ञान हो र वेदको स्रोत ध्यान दिनुहोस्, यो वेद भगवानले प्रकट गर्छन्, भगवानबाट प्रारम्भ भयो वेद र त्यसलाई ब्रह्माजीले प्राप्त गरेर यो सब संसार बनाए शून्यबाट। त यसको क्रम यस्तो छ कि भगवानबाट ब्रह्माजीले प्राप्त गरे, ब्रह्माजीबाट वशिष्ठजीले प्राप्त गरे, वशिष्ठबाट शक्तिले प्राप्त गरे, शक्तिबाट पराशरले प्राप्त गरे, पराशरबाट वेदव्यासले प्राप्त गरे, वेदव्यासबाट शुकदेव परमहंसले प्राप्त गरे, शुकदेव परमहंसबाट गौण पादाचार्यले प्राप्त गरे, गौण पादाचार्यबाट गोविन्दाचार्यले प्राप्त गरे, गोविन्दाचार्यबाट आदि जगद्गुरु शंकराचार्यजीले प्राप्त गरे र जगद्गुरूहरूको क्रममा आयो फेरि यो वेद। शंकराचार्यजी, त्यसपछि निम्बार्काचार्यजी, त्यसपछि रामानुजाचार्यजी, सब जगद्गुरू थिए, जगद्गुरू माधवाचार्यजी, त्यसपछि 700 वर्षसम्म शून्यता छायो संसारमा, त्यसपछि जगद्गुरु कृपालुजी महाराज हुनुभयो, उहाँले फेरि प्रकट गर्नुभयो यसलाई र त्यो जगद्गुरु कृपालुजी महाराजले मलाई जे दिनुभयो त्यही म तपाईँहरू समक्ष।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
7: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।